को आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा डिभन जर्नलिजमको एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम 6 दिनसम्म सञ्चालन हुनेछ। प्रेस रजिस्टर विमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षकहरूबाट थप तालिमको आवश्यकता माग गरी भएकाले सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्टर कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ, अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारहरूलाई तालिम दिन सक्षम हुने विश्वास गरिएको छ। अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने बताउनुभयो। प्रशिक्षक अरूण कार्कीले यसअघि आधारभूत तालिमका सहभागी को मागमा नयाँ कोर्स डिजाइन गरिएको बताउनुभयो। तथ्याङ्कमा ग्याप कहाँ छ लगायत बारे सिक्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारे पनि छलफल हुने बताउनुभयो। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकारले भाग लिएको तालिममा पर्सि छ्यार्थी हिमा गुरूङ र सागर ढकालले पनि बोल्नु भएको थियो। प्रेस रजिस्टर विमला भण्डारीको जसमा भएको उद्घाटन समारोहमा प्रेस रजिस्टरको कार्यालयका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश संचार समन्वय समितिका सदस्य दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरूङ लगायतको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन प्रेस रजिस्टरको कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गर्नुभएको थियो। चाडपर्वको समयमा हुन सक्ने कालाबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हक संरक्षण गर्ने उद्देश्यले कास्कीको रूपमा गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिकामा अध्यक्ष नवराज ओझाको संयोजनमा अध्यक्ष ओझा र उपाध्यक्ष लाल सुब्बा गुरूङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधि सहितको संयुक्त टोलीले गाउँपालिकाका 7 वटै वडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। टोलीले वडा नम्बर 1 देखि 7 सम्मका फेदी, रूपा, कोट, पिप्ले, देउराली, अंशपुर लगायतका बजार क्षेत्रमा पुगेर व्यवसायको अवस्था र उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरेको छ। प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1 गतेदेखि 15 गतेसम्मको उपहार घोषणा भएको छ। आर्थिक अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुनिमा उदास, प्रतिनिधि सभा सदस्य द्वय गणेश कार्की र सन्तोष राजवंशले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उद्धार उपहार घोषणा गरेका हुन्। यसको नयाँ घोषणा अनुसार पर्साका लालबाबु शाह कानूनलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार पारेको छ। कानूनले 21,000 रूपियाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। उनलाई तत्काललाई फोनमा सम्पर्क गरेर आन्तरिक राजस्व विभागको महानिर्देशक डाक्टर विष्णु कुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो। अन्तर्राष्ट्रिय समाचार, साउदी अरेबियाले फ्लाई दुबईको उडान FJ-1073 ओमनी सह पायलटलाई संयुक्त अरब इमिरेट EU का अधिकारीको जिम्मा लगाएको छ। उडानका क्रममा ककपिटभित्र क्याप्टेनमाथि आक्रमण गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको आरोप उनीमाथि छ। दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको उक्त विमानलाई बुधबार ककपिटमा भएको घटनापछि साउदी अरेबियाको ताबुकमा आपतकालीन अवतरण गराइएको थियो। साउदी गृह मन्त्रालयको प्रारम्भिक अनुसन्धानमा सह पाइलटले क्याप्टेनमाथि प्रहार गरेको खुलेको छ। घटनामा दुवै पाइलट घाइते भएका थिए र उनीहरूको अस्पतालमा उपचार गरिएको थियो। मेडिकल परीक्षणपछि यात्राका लागि योग्य ठहरिएपछि उनीहरू बिहिबार बिहान अबुधाबीतर्फ प्रस्थान गरेका थिए। सह पाइलटलाई भने साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सुटुल गरेपछि UAEका अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावितता विधान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्कानी, सुडानका आपतकालीन राहत कर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्षको यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेलोनले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको संचार संस्था एपीले जनाएको छ। हुने आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले हिजो घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल बुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी, हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीहरूलाई समावेश समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आशिष शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन युवा यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आशिष शेख, दिपेन्द्र सिंहेरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोर, गुलशन झा, बसिर अहमद, ललित राजवंशी, साहब अलम र शेर मल्ल रहेका छन्। विश्वकप लिग दुई अन्तर्गतको श्रृंखला असोज 21 गतेदेखि ओमनमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमनसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि महत्वपूर्ण छ। हामी शुक्ल गण्डकी संसारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख संसारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको दोस्रो अधिवेशन 145 दिनपछि समापन, 12 विधेयक पारित। कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, 7,700 प्रतिनिधि सहभागी हुँदै। सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित। कालो बजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्न रूपा गाउँपालिकामा बजार अनुगमन। अरिदेव नेवामी सपूतको आयोजनामा दुलेगढ़मा 3 दिने लाख भरी बनाउने तालिम शुरू। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म फ्लाई दुबईका सह पाइलट युएईलाई हस्तान्तरण र ओमनमा हुने लीग दुई श्रृंखलाका लागि नेपालको टोली घोषणा।

0: हवस्त हाम्राजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजार त्यही जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460067645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको छ बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 17 गते शनिबार, सन 2026 अक्टोबर 3 तारीक असोज कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथ में
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र को शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्यूशंस।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरुबाट।
1: भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान।
0: कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
1: चाड़ पर्वको मुखैमा महँगी बढ़दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
4: सबैमा 600 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा।
5: सरकारले तलब सेवा सुविधा बढ़ाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
0: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, नेपाली विद्यार्थी समेत प्रभावित हुने।
1: र भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित, एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
2: सो वाट नेक्स्ट?

0: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याप्रोबेसी रसुवागढ़ी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र नागरिकको आवत आवत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवत जावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खोलेर यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सड़क मार्ग खुला भएसँगै बाढ़ीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू गरिएको खबर आजको गोर्खा पत्रले लेखेको छ। यस्तै बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सड़क विभागसँग 8 र नेपाली संघसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सड़क सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढ़े पनि स्याप्रोबेसीभन्दा माथि रसुवागढ़ी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सड़क सञ्जाल जोड़िने अवस्था छैन। बाढ़ीले क्षति पुर्याएको यस क्षेत्रमा सड़क संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याप्रोबेसी बाहेक टिमुरेको चिनिया नाकासम्म पुग्न 6 ठाउँमा पुल राख्नुपर्ने देखिएको छ। बाढ़ीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यसअनुसार टिमुरे नाका सम्म सड़क खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोंगा रोंगा चिलिमे फेलुङ कुलुङ र घट्टे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याप्रोबेसीमा जडान गर्न मिल्ने 73 मिटरको बेलीब्रिज छ। बाँकी भने लम्बाई अनुसारको बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए, तर अहिलेसम्म भारतले 1 र चीनबाट 2 मात्रै बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
3: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अधिवेशन अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
2: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दबाव छ ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ। खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवयुवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमंग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रूबी सिटौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुल्लासहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँ खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो, कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान, कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नव युवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। यसपालि पनि चाडपर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्कुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
3: केशव शर्मा घिमिरे, किर्तिपुर। बजार भाउ चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ छोछोरै किनेको छ मात्र मैले, महँगो चाहिँ महँगो छ। के अनुमान लाग्छ? पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको त्यस्तो महँगो छ। आयर्जन यथावत छ, बढ़ाएको छैन, सरकारले बढ़ाउने भन्ने खालको भनिरहेछ होइन। म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढ़ाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
4: नानी महाजन किर्तिपुरबाट आएको, प्याज 20 किलो, आलु 10 किलो है, हो त अब महँगो भयो। अब 60 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। सिन्या पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आलु त 6-7 हजार खर्चै भइसक्यो।
5: कुमार खड्का, कलङ्की, काठमाडौँ नगरपालिका, वडा नम्बर 14। भाउ त मैले चाहिँ सरदरमा अति नै बढेको देखाएको छु। 300 रुपियाँले पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाहना हुन्छ, त्यो बाहनाको आधारमा भाउ बढ्छ। त्यो भाउ बढ्ने भनेको हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा, नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई रात दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
6: मेरो नाम किरण हो, धोबीघाट। महँगो चाहिँ एक्सेस महँगो छ, एउटामा 150 को फरक छ किलोमा, सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो त सरकारले आफै विचार गर्नुपर्छ। मान्छे यति महँगीमा कसरी खान सकिन्छ? हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने? नहुनेले त खानाले धेरै गाह्रो, खानेकुरा त खानै पर्यो।
7: राम विष्ट, मेरो घरमै काम। मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर। वास्तवमै भन्नुपर्दा अब चिनी भनौँ, अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ। त्यो 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलि महँगै भयो जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो, अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
8: सनकुमारी पराजुली, किर्तिपुर। महँगो छ, खाइ साग्दै त होइन, पाडामा बस्ने हो। हिरमलो बढिया छ, काउली बढिया, करेला छ, सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मिलाएर दिए, सस्तो दिए, भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा।
9: दीपक सुवेदी, कुसुन्ती। किलोको 100 रुपियाँ पाउने तरकारी हो, अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो। 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ। अलिकति 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गर्यो भने डेढीको फरक पर्थ्यो। उदाहरणको लागि गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ। त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
1: बढ़दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड़के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड़के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड़के प्रवेश गराउँदा लोक लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो, कार्यकारी निर्णय गर्ने पदमा सीधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको छ। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन, तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष ननाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रवेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: वर्षेनी कृषि बजेटको आधा भन्दा बढ़ी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनै असारे रोपाई सकेका छन्। अहिले धान गोलमेड गर्ने समयमा पनि किसानले मागे जति यूरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी
4: एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोडिएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो, यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकार्यबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढ़ाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोड़िएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो, त्यो गुमाउनु भनेको ठूलो सामाजिक पूँजी, सांस्कृतिक पूँजी र प्रतीकात्मक पूँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पूँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढ़ेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन, हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। शहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
4: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको T20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 77 रनमै अल आउट भयो। क्यान 11 का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको दुई खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एक को तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान पौने 11 बजे शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
5: गैराती लमजुङ तनाव सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
5: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
4: विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रूपियाँ बराबरको सामान निर्यात भएको छ।
5: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुधे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने धारणा राखेको छ।
4: काया कैरनमा अब पालो उखानको।
5: जत्रो दौरा उत्रै खल्ती।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटे कोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन। सड़क सञ्जाल पुनर्निर्माणमा बेलीबिरी अभाव। झण्डै 60 बेलीबिरिज आवश्यक पर्ने अनुमान।
4: कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी। कार्य समितिमा नवयुवाको आकांक्षा। महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
5: चाडपर्वको मुखैमा महँगी बढ़दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
4: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कड़ाई। हिजोदेखि नयाँ नियम लागू। नेपाली विद्यार्थी समेत प्रभावित हुने।
5: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित। एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेको राजनीतिमा फर्कनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने मान्छेले हातमा एउटा पदक बोकेको देखाइएको छ। पदकमा लेखिएको छ एमाले गुटाध्यक्ष। राष्ट्राध्यक्ष गरीमा लेखिएको पिल्डर भत्काएर कुल्चिएको पनि देखाइएको छ। अनि लेखिएको छ के गर्नु, देशको सेवा गरेर दिँदै नमर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
2: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
4: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
6: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5000 सम्मको खरिद गर्दा 2 कुपन
6: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ दुई जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
5: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा
6: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुच्छ्रे बैंकको भवन
6: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 98565 8070
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
7: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि
7: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
5: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिजा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
7: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस् मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेडमल तेस्रो तल्ला चिपेढुङ्गा पोखरा
5: मोबाइल 98028 53995 फोन 061 5 86 559
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका ब्रोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580
9: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी आईएलटीएस प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
11: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली
10: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा
11: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
10: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
11: होइन कति पुन मोबाइल भन्दै कराएको
10: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
11: कहाँ छ पुन मोबाइल
10: यही दुईवटामा तरकारी पसलको आधारमा छ
11: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
10: सेल्स र रिपेयर्सको

0: गर्क यही कतिमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट बाहिनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालकेट्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
5: सबैले दिशाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
6: ए थिम्पू, बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
6: दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
7: दीर्घाई फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोभेज, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम दुलीगढा त नहीं
7: प्रोपाइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0865790704 मोबाइल नम्बर 9856061268
8: 9856061268।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414411, मोबाइल 9560 22938 र 9908222938।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
15: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै उता

0: हेरे नि उस्तै कहाँ जाउ जाउ अलमल न परेमा त होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल स्पेसन अनुसारको कपडा लगाउनु ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असिम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असिम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9118969602
1: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को तारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
2: साथ छ हाम्रो
3: कता हिँडेको हो आइफोन हातमा लिएर
4: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
3: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
4: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843723811
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज पन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
3: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार
8: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0635414094 मोबाइल 9855620630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: शुक्ला गण्डकी एफएम 97.6

0: कांग्रेस परिवर्तित कांग्रेस भोलि मुलुकलाई समृद्ध नेपाल बनाउन सक्ने कांग्रेस दीर्घकालीन पार्टी यही हो नेपाली कांग्रेस। यो कांग्रेसलाई आमूल परिवर्तन सहित हामी सबैले कांग्रेस राम्रो बनाउनुपर्छ, एकजुट हुनुपर्छ, एकता कांग्रेस एकताको महाधिवेशन गराउनुपर्छ भनेर त्यो संकल्प सहित सबै आइदिनु होला। धन्यवाद जय नेपाल।
1: सीता सापकोटाजी, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।
1: वाउ, त्यो सीता सापकोटा नेपाली कंग्रेस नेत्री, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: को एक मात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क,
0: खरो विषयमा दरो बहस, नेपाली बहस।
3: यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिश होम इन्टरनेट।
6: यतिकै हाम्रो बीचमा राजनैतिक विश्लेषक, चिन्तक, कानूनका जानकार डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर, नमस्कार। नमस्कार।
6: अब नेपाली कंग्रेसको महाधिवेशनको पूर्व सन्ध्यामा छौं। भोलिबाट चाहिँ व्यापक रूपमा महाधिवेशन हुँदैछ, तर कंग्रेस तीन चिरामा विभक्त छ। कंग्रेसको यो महाधिवेशनले चाहिँ कतिको रौनकता थपेको छ पार्टीलाई?
7: अब दुःखका साथ भन्नुपर्छ, नेपाली कांग्रेस अहिले छुट्टा छट्टी किसिमले आफ्नै किसिमले अधिवेशनमा गइरहेको छ। देशको लोकतन्त्रको लागि लडेको पार्टी, अब जनताको चाहिँ बहुसंख्य धेरै आम जनताको चाहिँ आशाको केन्द्र, अहिले छुट्टा छुट्टै आफ्नै किसिमले अधिवेशनमा जानु, महाधिवेशनमा जानु पक्कै पनि राम्रो कुरा होइन। एउटा गगनजीले नेतृत्व गरेको नेपाली कांग्रेसको भोलिदेखि महाधिवेशन हुँदैछ भने, शेरबहादुर देउवालले नेतृत्व गरेको कंग्रेस जसले आफूसँगै चाहिँ आधिकारिकता छ भनेर उसले पनि दावी गर्दैछ, उसको पनि वडा अधिवेशनहरू सम्पन्न हुने क्रममा छन्। यसले के देखाउँछ भन्दाखेरि, अब लोकतन्त्र भने को नेपाली कांग्रेस हो, नेपाली कांग्रेस भनेको आन्दोलन हो भन्ने कुरा जुन चाहिँ पर्यायवाची भएको थियो, अब नेपाली कांग्रेस यस्तो मोडमा आएको छ कि नेपाली कांग्रेस अब सदा सदाको लागि सत्तामा जान सक्ने ल्याकत राख्दैन कि भन्ने कुरा एउटा चिन्ताको विषय भएको छ।
6: तर अहिले गगन थापाले चाहिँ सबैले समावेशी ढंगले विधान परिवर्तन गरेर युवाहरूलाई चाहिँ नेतृत्वमा ल्याएर चाहिँ कंग्रेसलाई अलिकति यो एक ढिक्का बनाउने प्रयत्न त गर्नुभएको छ, होइन?
7: होइन, पार्टीलाई, पार्टीको क्रियाशील सदस्यलाई बढ़ाउने क्रममा उहाँले जुन प्रयत्न गर्नुभएको छ, युवा जेएनजी उमेर समूहका विभिन्न क्लस्टरहरूमा विशेषज्ञता भएका व्यक्तिहरूलाई पनि उहाँले अटाउने प्रयत्न गर्नुभएको छ, यो राम्रो कुरा छ। तर पनि उहाँले के गर्न सक्नु भएन भन्दाखेरि, जुन चाहिँ चुनदेवीमा जम्मा भएको कंग्रेस छ, त्यो कंग्रेसलाई सामूहिक रूपमा भित्र्याउने वातावरण निर्वाह गर्न सक्नु भएन। उहाँले एउटा आंशिक रूपमा केही व्यक्ति व्यक्ति झुण्डा झुण्डा तानेर चाहिँ के अरे कंग्रेसमा तान्ने प्रयत्न चाहिँ गर्नुभयो। तर हामी के ठान्थ्यौं भन्दाखेरि, नेपाली कांग्रेसको सभापतिको एउटा ठूलो छाती होस्, त्यसले असन्तुष्ट पक्षहरूलाई पनि सहभागी गराउन सकोस् भन्ने चाहेका थियो। हुन सक्छ अब कमजोरी गगन थापाजीसँग छ कि अथवा शेरबहादुरसँग रह्यो कि, त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। अहिलेको सन्दर्भमा भन्नुपर्दाखेरि, हामी दुईटा कंग्रेसका समानान्तर अधिवेशनहरू भएको हुनाले कतै नेपाली कांग्रेस अब सत्ताबाट विमुख हुने अवस्थामा त पुग्ने हो कि भन्ने एउटा आशंका आम नेपाली कांग्रेसमा, शुभ चिन्तकहरूमा र यसका जानकारहरूमा एउटा आशंका बढ़िरहेको अवस्था चाहिँ हो।
6: अब सरकारको कुरा गरौं, प्रधानमन्त्री सुमित्रा संघमा सम्बोधन गरेर फर्किनु भयो, उहाँको चाहिँ एक किसिमको चर्चा छ नै, किनभने नेपाल निकै ठूलो महाविपत्तिबाट अहिले पनि गुज्रिरहेको छ। आवासको पुनर्निर्माण, पुनर्वासको पुनर्निर्माणको चाहिँ अझै पनि केही खालको तयारी छैन। दशैं मुखमा आउँदैछ, आफन्त प्रियजनहरू गुमाएकाहरूका पीड़ा एकातिर छन्, होल्डिङ सेन्टरमा अझै बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ। यो समग्र कुरालाई चाहिँ प्रधानमन्त्रीको पर्फर्मेन्स चाहिँ कस्तो रह्यो?
7: होइन, यो पनि त्यस्तै रह्यो। यो पनि करिब करिब दुई तिहाईको सरकार, जनताले धेरै आशा गरेको सरकार, युवाहरूको सरकार, विद्रोहबाट स्थापित भएको सरकार, तर सरकार कुदिरहेको देखिन्छ। सरकार परिणाम आउने गरी सरकारले काम गरेको देखिँदैन। सरकारले ब्युरोक्रेसीमा अत्यधिक हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, राज्यका निकायहरूमा हस्तक्षेप गरेको भन्ने कुरा आएको छ, सरकारले संसदप्रति सरकार जवाबदेही भएको छैन भन्ने कुरा आएको छ, र सरकारले मलाई लाग्छ पार्टी र सरकार बीच नै आन्तरिक तालमेल भएको छैन भन्ने कुरा आएको छ। यी कुराले कता कता निराश, फेरि एउटा चाहिँ के अरे सरकारको कार्यशैलीको कारणले एउटा आम नागरिकमा एउटा निराशको वातावरण सिर्जना भएको छ। मलाई लाग्छ सरकार छ महिनामा सरकार एउटा सफलताको बिन्दुमा पुग्छ भन्ने कुरा त होइन, तर छ महिनाले सरकारले गरेका काम कारवाहीहरू कसरी अगाडि बढ्छन् भन्ने कुराको मूल्याङ्कनको आधार हो। तर हामी त्यो छ महिनामा सन्तुष्ट हुन सक्ने गरी सरकारले काम गरेको देखिरहेको छैनौ, यो विडम्बनाको विषय हो।
6: होइन, अब यो त जनताको सरकार हो होइन, जनताले अझै पनि यसलाई पत्याएका छन्, किनभने अब सुशासन यो देशमा ल्याउनु पर्छ, युवाहरूको चाहिँ संगठित भएर जुन जेएनजी विद्रोह भयो त्यस पछाडि आएको यो सरकार 73 जनाले त बलिदानै दिनु परेको छ होइन, गोली लागेर चाहिँ होइन मृत्युवरण गर्नु परेको छ, कतिपय अङ्गभङ्ग पनि छन्, अब पनि देशमा परिवर्तन हुन सकेन, अब पनि यस्ता छनकहरू देखिन सकेनन् भने नेपालको दुर्भाग्य भनौँ वा चाहिँ यो दुर्गति त निकै ठूलो अप्ठ्यारो परिस्थितिमा फस्ने देखियो नि त डाक्टर साहब।
7: हेर्ने हाम्रो विडम्बना हो, हामी नेपालीहरू राजनीतिक क्रान्तिमा राजनीतिक मुद्दाहरूमा धेरै अगाडि छौं, पटक पटक बलिदान दिएका छौं, आन्दोलन संघर्षहरू भइरहेका छन्, व्यवस्था परिवर्तन गरेका छौं, तर कार्यशैली हाम्रो चाहिँ परिवर्तन भएको छैन। हिजका सरकार भन्नुहोस् या आजको चाहिँ जेएनजी सरकार भन्नुहोस्, यी सरकारका चाहिँ कार्यशैलीमा कुनै पनि परिवर्तन आएको छैन। मलाई चाहिँ यो सरकारले ठोस रणनीतिका साथ परिपक्व विचार लिएर अगाडि बढेको छैन, प्रतिपक्षहरूलाई तर्साउने काम गरिरहेको छ, राज्यका निकायहरूलाई धम्काउने काम गरिरहेको छ, चुती रहेका मान्छेहरूलाई राति उठाउने काम गर्छ, र के कारणले मैले उठाएँ भन्ने कुरा पनि उसले जनता समक्ष भन्न सक्दैन भने यो सरकारप्रति त नागरिकहरू जो लोकतन्त्रमा विश्वास गर्छन् ती त्यस्ता नागरिकहरू अहिले तर्सिरहेको अवस्था देखिन्छ। त्यसकारण के भनिन्छ भने नेपालमा लोकतन्त्रको एउटा सुन्दर पक्ष उज्यालो पक्ष चाहिँ के अरे हराउँदै गएको हो कि कहीँ यो सरकारले पनि लोकतन्त्रको महत्वलाई नबुझ्ने हो कि धेरै संसारका धेरै मुलुकहरूमा लोकतन्त्रकै माध्यमबाट तानाशाही व्यवस्थाको जन्म भएको हो, कहीँ हाम्रा चाहिँ नेतृत्वहरू त्यो चाहिँ के अरे अटोक्रेटिक सिस्टममा चाहिँ के अरे पद्धतिमा अगाडि बढ्न उद्धत हुन् कि एउटा लोकतन्त्रवादीहरूलाई एउटा बहसको चिन्ताको र छलफलको विषय भएको छ अहिले।
6: तर अब सरकारको अहिलेको रूप प्रधानमन्त्रीको रूप वा प्रधानमन्त्रीको कार्यशैली अस्ति चोलेन्द्र शमशेर जबरा पक्राउ पछिको एउटा अर्को उत्पन्न परिस्थिति यी यावत कुराहरूलाई जोडेर हेर्दा कसरी लिनुभएको छ?
7: होइन त्यसकारण त भोलि भने चोलेन्द्र शमशेर जबरा हिज के कुन पोस्ट गाउन मतलब भएन, हिज उहाँ ठूलो एउटा न्यायपालिकाको प्रमुख हुनुहुन्थ्यो होला, तर अहिले चोलेन्द्र शमशेर जबरा रिटायर्ड नेपाली नागरिक हो र एउटा नेपाली नागरिकलाई सुतेको अवस्थामा कुनै पनि सरकारले 2/3 होइन 100% ल्याएको सरकारले पनि उठाउने ताकत राख्दैन। लोकतन्त्र भनेको चाहिँ के अरे सबै नागरिकलाई बराबर न्याय हो, सबै नागरिकलाई निर्भयका साथ सुत्ने वातावरण हो, बोल्ने वातावरण हो। अहिले हामीले विडम्बना के देखिरहेको छौँ भने यो सरकार नागरिकहरूको आलोचना पनि सुन्ने चाहिँ सामर्थ्य राख्दैन र नागरिकलाई बिना कारण र नागरिकलाई जबरजस्ती चाहिँ के अरे घरबाट उठाउँछ भनेपछि यो एउटा घटनाहरू होइनन्, धेरै घटनाहरू देखिरहेको छ। प्रवृत्ति यो सरकारको कार्यशैली र प्रवृत्ति लोकतान्त्रिक आचरण मूल्य मान्यता अनुसार छैन, यो एउटा ठूलो चिन्ताको विषय हो। हामी यो सरकार हिज पनि हामीले खोजेका थिएनौ, अहिले पनि यो सरकारको विरोध गर्छौं र भविष्यमा पनि यस्ता प्रवृत्तिका सरकारहरू 100% मत दिएका सरकारहरूको पनि आलोचना गर्नुपर्ने लाग्दाखेरि
6: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। वाउ जी डाक्टर भीषराज घिमिरे, राजनीतिक विश्लेषक, कानूनका जानकार, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढ़ेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसको अहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2-2 तथा 8 क्लस्टरबाट 8 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सहमहामन्त्री थपेको छ। मनोनयन हुने सहमहामन्त्रीमा 1 महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सहमहामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाका लागि पनि सहमहामन्त्रीमा सीट छुट्याउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्यसमिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खसार्य, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट 1-1 सहमहामन्त्री निर्वाचित हुने अवस्था छ। कांग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 7700 प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्यसमिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्यीय पुर्याइएको छ। तीमध्ये 160 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना कार्यान्वयन सुस्त गतिमा छ। आयोजना कार्यान्वयन शुरू भएको 1 दशकमा आधा पनि काम सम्पन्न हुन नसकेपछि सरकारले आयोजना सम्पन्न हुने म्याद 3 वर्ष थप गरेको छ। यो आयोजना चैत्र 2083 सम्पन्न हुनुपर्ने थियो। उक्त अवधिमा सम्पन्न हुने निश्चित नभएपछि 30 साउनमा बसेको मन्त्री परिषद बैठकले द्रुत मार्गको म्याद थप गरी चैत 2086 पुर्याएको हो। रक्षा मन्त्रालयको सिफारिशमा मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रिय गौरवको यो आयोजना सरकारले नेपाली सेना मार्फत कार्यान्वयन गरिरहेको छ। तर अन्तर निकाय समन्वय अभाव, द्रुतमार्ग रेखाङ्कन क्षेत्रमा स्थानीय नागरिक असन्तुष्टि र अवरोध, कोविड महामारी लगायतका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन। नेपाली सेनाका अनुसार भदौसम्म आयोजनाको भौतिक प्रगति 50.02% पुगेको छ। सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार नेपाली सेना थप भएको समय अवधिमा यो आयोजना सम्पन्न गर्न कटिबद्ध छ। विगतमा कोविड महामारी, 2081 सालको बाढ़ी पहिरो, मुआवजा विवाद लगायत कारण आयोजना प्रभावित बनेको उहाँले बताउनुभयो। यो आयोजना आर्थिक वर्ष 73-74 देखि शुरू हो। सरकारले 21 वैशाख 2074 मन्त्री परिषद बैठकबाट यो आयोजना कार्यान्वयन गर्न नेपाली सेनालाई जिम्मा दिएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परिवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्भारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सड़क खण्ड भएर सञ्चार हुने सबै गाड़ीको आवागमन पूर्णरूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। बन्दको अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी, सुनौला बजार, भोरले, कुशी खोला, फोसेटार, कल्लेरीटार वा अरू वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। मुगलिन नारायणघाट सड़क खण्ड अन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्ता यातायात आवागमन एकतर्फी रूपमा अवरूद्ध भएको छ। निरन्तर ढुंगा झरिएकाले सड़क खण्डमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन सड़क डिभिजन भरतपुरले आग्रह गरेको छ। ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा 4 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान 4:15 बजे महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिँदा 1 महिला र 3 पुरूषको घटनास्थलमै मृत्यु भएको हो। घाइते 11 जनालाई उद्धार गरेर कासोती स्थित मध्यविन्द अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। बिहान 6:15 बजेसम्म मृतकको विवरण खुल्न सकेको छैन। बसमा 17 जना यात्रु रहेका थिए।
केही दिन अघिको भारी वर्षापछिको बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसम सड़क सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित भएका छन्। दशैं अघिको स्वर श्राद्ध चलिरहँदा सबैभन्दा बढ़ी स्याउ खपत हुने समयमा सड़क अवरूद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा बढ़ी मर्कामा परेका हुन्। दशैं तिहार लगायतका महत्वपूर्ण चाडपर्व नजिकै गर्दा म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। अहिले मुस्ताङका बारी तथा बगान क्षेत्रमा आगै भाँचिएला जसरी लटरम्म निउनिरहेको पाकेको अवस्थाका स्याउ देख्न पाइन्छ। सड़क अवरूद्धको प्रत्यक्ष असर मुस्ताङमा स्याउको बजारीकरणमा परेको छ। म्याग्दीको राउघाट, बैसरी, सिरुवाबारी, भीरकाटे, पोखरे बगर, नैनी बगर, तातोपानी र खाम भित्ता लगायतका दर्जन स्थानमा बाढ़ी र पहिरोबाट सड़क संरचनामा क्षति हुँदा एक साथदेखि उक्त सड़क अवरूद्ध छ। छिटो पाक्ने अर्ली प्रजातिका भदौ 15 गते र ढिलो प्रजातिका स्याउ भदौ 22 गतेदेखि बगैंचाबाट टिप्ने जिल्लास्तरीय निर्णय थियो। हरितालीका तीजगी मुस्ताङबाट आंशिक रूपमा यहाँको स्याउको बजारीकरण गरिए तापनि 80% बढ़ी बजारीकरण हुन बाँकी नै छ। बाढ़ीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। खानेपानी आपूर्ति प्रभावित हुँदा करिब 4,500 उपभोक्ता समस्यामा परेका हुन्। बागलुङ नगरपालिका 3 हनुमान मौवा नजिकै रहेको खानेपानी आयोजनाको पाइपमा बाढ़ीले क्षति पुर्याएको छ। कैलाम पोखरीबाट लिफ्ट मार्फत सुलडाँडा र मुसियासारा ट्याङ्कीमा पानी पुर्याउने पाइपमा समेत क्षति पुगेको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरामा करिब 150 बिरूवा रोपिएको छ। पृथ्वीनारायण क्याम्पस परिसरमा अखिल समाजवादी क्याम्पस जिल्ला समितिको आह्वानमा वृक्षारोपण गरिएको हो। अखिल समाजवादीका केन्द्रीय सचिव प्रकाश वास्तुलाका अनुसार बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा फलफूल तथा विभिन्न प्रजातिका बिरूवा रोपिएको हो। भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ीले ठूला मानवीय क्षति गरेको थियो। तनहु क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले दुलीगढ़मा सांसद जनसंवाद 3 कार्यक्रम सम्पन्न गर्नुभएको छ। सो अवसरमा स्थानीयले यस क्षेत्रका विभिन्न समस्या आवश्यकता तथा जनसरोकारका विषय उठान गरेका थिए। विशेष गरी दैनिक उपभोगसँग जोड़िएका खाना पकाउने ग्यासको सहज आपूर्ति विषयमा स्थानीयले चासो व्यक्त गरेका थिए। पछिल्लो समय देशभर ग्यास आपूर्तिमा देखिएको समस्याका बीच सांसद नेउपानेले यसअघि प्रतिनिधि सभामा ग्यासको परनिर्भरता घटाउँदै विद्युतीय भान्साको प्रवर्धन गर्नुपर्ने विषय उठाउनु भएको थियो। अरिदेव निरामिष पूजाको आयोजनामा लाखभरि बनाउने 3 दिने तालिम शुरू भएको छ। सो तालिमको शुक्ला गण्डकी नगरपालिका नम्बर 4 अध्यक्ष राजकुमार वाग्लेले उद्घाटन गर्दै सिकेका सिपलाई आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। अरिदेव निरामिष पूजाकी अध्यक्ष शोभा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बिर्सना श्रेष्ठ लगायतले बोल्नु भएको थियो। शुक्ला गण्डकी नगरपालिका 4 आर्थिक सहयोगमा भएको तालिम मार्फत स्थानीय महिलाहरूलाई परम्परागत सिपसँगै आय आर्जन र उद्यमशीलतामा जोड़ने उद्देश्यले कार्यक्रम गरिएको हो। नेपाली कांग्रेसका बौद्धिक युवा नेता दिनेश आचार्यले पार्टीको कास्की जिल्ला सभापतिको आकांक्षा प्रकट गर्नुभएको छ। हालै सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आचार्यले जिल्ला सभापतिको नेतृत्वका लागि आफ्नो दावी अघि सार्नु भएको हो। यसअघि उहाँ कांग्रेस कास्की 2 को सभापति हुनुहुन्थ्यो। हालैको अधिवेशनका बेला आचार्यको कास्की 2 क्षेत्रीय सभापति पनि चर्चा थियो। आचार्य नेपाली कांग्रेसको युवा पुस्तामा अध्ययनशील, बौद्धिक र वैचारिक नेताका रूपमा आफ्नो पहिचान बनाएका नेता हुनुहुन्छ। तनहुको भानु नगरपालिका 1 साज बोटेबाट प्रहरीले 18 एम्पुल प्रतिबन्धित लागु औषधसहित 2 पक्राउ गरेको छ। प्रहरी चौकी डुमरीबाट खटिएको प्रहरी टोलीले डुमरीबाट भानुतर्फ जाँदै गरेको G24P2471 नम्बरको अप्रिला स्कूटरलाई शंकास्पद लागे रोकी जाँच गर्ने क्रममा लागु औषध फेला पारेको हो। प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानूनी कार्यवाहीका लागि अनुसन्धान अघि बढ़ाइएको छ। गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयको आयोजनामा पोखरामा हिजोदेखि डेटा ड्रिभन जर्नलिजमको एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मीडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम 6 दिनसम्म सञ्चालन हुनेछ। प्रेस रजिस्ट्रार विमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरूबाट थप तालिमको आवश्यकता माग भएकाले
सीएमआरको प्राविधिक सहयोगमा प्रेस रजिस्टर कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, गण्डकीको पत्रकारितामा यो तालिमले नयाँ हिस्सा थप्नेछ, अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लाका पत्रकारलाई तालिम दिन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न तालिम महत्वपूर्ण हुने उहाँको भनाइ छ। प्रशिक्षक अरूण कार्कीले यसअघि आधारभूत तालिमका सहभागीको मागमा नयाँ कोर्स डिजाइन गरिएको बताउनुभयो। तथ्याङ्कमा ग्याप कहाँ छ लगायतबारे सिक्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारे पनि छलफल हुने बताउनुभयो। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकारले भाग लिएको तालिममा प्रशिक्षार्थी खिमा गुरूङ सागर ढकालले पनि बोल्नु भएको थियो। चाड पर्वको समयमा हुन सक्ने कालो बजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हकित संरक्षण गर्ने उद्देश्यले काशीको रूपा गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिका अध्यक्ष नवराज ओझाको संयोजनमा अध्यक्ष ओझा र उपाध्यक्ष लाल सुबा गुरूङको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधि सहितको संयुक्त टोलीले गाउँपालिकाका 7 वडाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। टोलीले वार्ड नम्बर 1-7 फेदी, रूपाकोट, पिप्ले, देउराली, हंसपुर लगायतका क्षेत्रमा बजार व्यावसायिक अवस्था, उपभोक्ताले प्राप्त गर्ने सेवा तथा सुविधाबारे अनुगमन गरिएको जनाइएको छ। गैराती, लमजुङ, तनहुँसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला, त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा, मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिएको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रबाट नयाँ विद्यार्थी भिसाको लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारिज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ। अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै 3 लाखबाट घटाएर 2,25,000 पुर्याउने नीति अघि सारेको छ।

0: खेल समाचार ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिदेशीय श्रृंखलाको लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले हिजो घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुतेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाउनु भएको छ। त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेको जनाइएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: तनहुको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, धिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461 08029 दमौली शाखा को लगी संपर्क 98067 13425।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
16: मोबाइल 98560055770।
21: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
22: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
21: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
22: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान।
21: महोत्सवका मुख्य आकर्षणहरू,
22: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
21: बालुद्यान एवं रमाइलो मेला,
22: दशैं तिहार सस्तो बजार,
21: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
22: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
21: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
22: साथमा लाइभ कन्सर्ट।
21: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्ने, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
24: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 98563 43952 र 98066।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: सकिन वा सकिन यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डरा डेरो त्यस्तै, लोभे डेरो त्यस्तै, सोफा पर्दा कार्पेट डेरो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नातिकेटा भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टिलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98 5 33 8 78, 98 4 63 56 658।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
7: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4 दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कूटर खरिदमा घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
9: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98560535921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: यस यमाहा,
11: हजुर दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तोता रिमा। कार्यक्रम सुखद बिहानी आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 17 गते शनिबार, यसैसम्म त 2026 अक्टोबर 3 तारिक सकेसम्म त 1948 नेपालसम्म 1146 अश्विन कृष्ण पक्षको सप्तमी तिथि, महालक्ष्मी व्रत समाप्त, अष्टमी श्राद्ध, सूर्यदेव बिहान 5 बजेर 58 मिनट गाउने, सूर्यास्त साँझ 5 बजेर 49 मिनट गाउनेछन्। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 बजे तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5 बजे 5:25 समय भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्लानन्दकी समाचार, 6 बजेदेखि 37 काया कैरन, 37 देखि 7 बजेसम्म नेपाली, 7 बजेदेखि 7:20 शुक्लानन्दकी समाचार, 7:25-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:30-11 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी, 8:15-9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 बजेसम्म गान्धीजीको भाका, 10:15-10:15 शुक्ला गण्डकी समाचार, 10:12-12 बजेसम्म हेलो शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1 बजेसम्म भक्ति संगीतहरू, 1:00-2:00 बजेसम्म गीत संगीत, 2:00-3:00 बजेसम्म गीत संगीतहरू, 3:00-3:15 बजेसम्म नेपाल खबर, 3:00-4:00 बजेसम्म फिल्मी गीत संगीतहरू, 4:00-5:00 बजेसम्म आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 बजेसम्म लोकचौतारी, 5:15-6 बजेसम्म बाल गीत संगीतहरू, 6:00-6:30 नेपाल दरबार, 6:30-7:00 बजेसम्म भाषा भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 बजेसम्म गीत संगीतहरू, 8:00-8:30 पनि विभिन्न गीत संगीतहरू कार्यक्रममा स्थान दिने गर्छौं। 8:45-9 बजेसम्म गीत संगीतहरू, 9:10-10 बजेसम्म गीत संगीत, 10:10-11 बजेसम्म शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रस्तावने गर्दछन्। यता आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा चुचे चोला रिलु निलो बेलैमा योजना बनाएर काम थाल्दा राम्रो हुनेछ भने प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसरहरू जुट्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ भने धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। ठूलो व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछ। वृष राशिमा मार्स युएओ वा बिबुदेव आज कार्य सम्पादनका काममा केही समस्या आउन सक्छ र गरेको काममा समेत अवरोध उत्पन्न हुने सम्भावना छ। मनमा दुविधा बढ्दा निर्णय लिन कठिनाई हुन सक्छ। अरूको दबाव वा प्रभाव नपरी आफ्नो विवेक अनुसार निर्णय लिन सके नयाँ अवसरको बाटो खुल्नेछ। साँझतिर भने रमाइलो यात्रा र सुखद भेटघाटको अवसर प्राप्त हुनेछ। मिथुन राशि महाशयकाकीको गंगा छकेको छ। आज एक पछि अर्को नयाँ अवसरहरू प्राप्त हुँदा मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ। साँझतिर व्यस्तता बढ्नुका साथै सामान हराउने सम्भावना भएकाले आफ्नो वस्तु सुरक्षित राख्नुहोला। आजको दिन राम्रो रहनेछ। कर्कट राशिमा महाशय डाडी डुडेडो आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूर्ण हुनेछन्। विगतमा टाढिएका व्यक्ति वा आफन्तहरूसँग पुनर्मिलन हुन सक्छ। साथीभाइहरूको सँगको भेटघाटले मनमा उत्साह र प्रसन्नता ल्याउनेछ। प्रेम सम्बन्धमा नयाँ प्रस्ताव आउन सक्छ भने पूँजी बजारले पनि अपेक्षित साथ दिने सम्भावना छ। आज प्राप्त हुने सुखीलाई मनमनै नराखी परिवारसँग पार्नुहोस्, राम्रो हुनेछ। सिंहराशिमा मिमु मेमोटा टिटुटे आज सामाजिक तथा धार्मिक कार्यप्रति रुचि बढ्नेछ। कला सृजना र वास्तुको प्रभाव विस्तारै हुँदै जानेछ भने मनमा हर्षमङ्गहरू साथ आउँदा नयाँ कामहरू गर्न ऊर्जा प्राप्त हुनेछ। प्रेम जीवन सफल र सफल रहनेछ भने आमदानीका नयाँ स्रोतहरू समेत थपिन सक्छन्। वैदेशिक क्षेत्रसँग सम्बन्धित काम पनि सहज रूपमा अघि बढ़ाउने सम्भावना छ।
कन्या राशि कन्यारत्नमा सेटो पपिकु संग्रह थपेको आजादमा विश्वास कमजोर हुँदा सही निर्णय लिन कठिनाई हुन सक्ने भएकाले अनावश्यक चिन्ताबाट टाढा रहनुहोला। सौन्दर्य तथा व्यक्तिगत आवश्यकतामा धन खर्च हुनेछ। सरकारी निकायसँग सम्बन्धित विषयमा सावधानी अपनाउनुका साथै आर्थिक कारोबारमा पनि संयम आवश्यक छ। नियमित खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान पुर्याउनुहोला। तुला राशिमा रि डुरेरो ताती तुते आज परिवारका सदस्यसँग भेटघाट हुने रात नेता भनेछ। पुँजी बजारमा गरिएको लगानीले अपेक्षित साथ दिन सक्छ। नसोचेको ठाउँमा टर्न प्राप्त हुने सम्भावना छ भने आकस्मिकताले आर्थिक पक्षलाई बलियो बनाउनेछ। वेशग्रास्तो नानी नुनेनो याई यो आज मनमा सहयोग र परोपकारको भावना जागृत हुनेछ। प्रेमी वा प्रिय व्यक्तिहरूसँग आवश्यक साथ प्राप्त हुनेछ। रमणीय तथा सुखद यात्राको योग रहेको छ। धार्मिक सामाजिक तथा अरूको हित हुने कार्यमा समय बिताउने अवसर मिल्न सक्छ। आज आफूभन्दा अनुभवी व्यक्तिहरूको एउटा राम्रो सल्लाहलाई सम्मानपूर्वक ग्रहण गर्नुहोस्। राम्रो हुनेछ। धनुराशि धनदासनमा एयो भविभु दफा डबे आज भोज बतेर वा सामाजिक जमघटमा सहभागी हुने अवसर मिल्न सक्छ। नयाँ कार्य वा रोजगारीसँग सम्बन्धित अवसर प्राप्त हुने सम्भावना छ। प्रेम जीवनमा सफलता र आत्मीयता बढ्नेछ। जनस्वास्थ्यमा भने आवश्यक ध्यान दिए खानपान तथा आराममा लापरवाही नगर्नुहोला। आज प्राप्त प्रोत्साहनलाई केवल प्रशंसाका रूपमा नलिई नयाँ लक्ष्यतर्फ अघि बढ्ने ऊर्जा बनाउनु होस्। राम्रो हुनेछ। मकर राशिमा भोजी खिखु खेखो गागी आज आफूले गर्ने प्रत्येक काममा विशेष सावधानी अपनाउन आवश्यक छ। केही समय आफू कमजोर र थकित भएको अनुभूति हुन सक्छ। गरेका काममा ढिलो सुस्ती आउन सक्छ। आर्थिक लेनदेनमा हतार नगरी कागजात तथा हिसाब राम्रोसँग जाँच गर्नुहोला। दिनको प्रारम्भ केही असहज भए पनि साँझतिर कतैबाट शुभ समाचारहरू प्राप्त भएपछि मनमा उत्साह फर्किनेछ। कुम्भ राशिमा गुगेको सासी सुसे सोध आज मन परेको व्यक्तिलाई आवश्यक सहयोग गर्न पाउँदा आत्मा सन्तोष मिल्नेछ। व्यवसायमा आदर्श तथा अनुभवी व्यक्तिहरूसँगको सहकार्यबाट नयाँ ज्ञान र अनुभवहरू प्राप्त हुनेछ। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नुका साथै प्रेम सम्बन्ध पनि अझ पसिलो बन्नेछ। आज आफ्नो समय र श्रमहरूको हितमा लगाउन सक्नु नै आजको सबैभन्दा अर्थपूर्ण उपलब्धि हुनेछ। अन्तिममा परोपकारी गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध अझ आत्मीयता र प्रकट बन्नेछ। पुँजी बजारले साथ दिन सक्नेछ भने वस्त्र तथा अलंकार प्राप्तिको योग पनि छ। स्वादिष्ट भोजनको आनन्द लिन पाइने भएकाले दिन समग्रमा सुखद रहनेछ। आज भगवान विष्णुको आराधना गर्दै कामहरू भन्नाले अघि बढ्न सकिनेछ। राशिफलमा जेस्तो भने पनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि नेपाल र किसान मध्यको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 17 गते शनिबार जबरजस्त जन्मदिन परेको छ। जबरजस्त जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछ। तपाईँ लाठी चालेको र तपाईँले इच्छाको काम कुरा गर्नुहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनोमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रो इष्टमित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रममा प्रसन्न गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउन सक्नुहुनेछ। 0345 4014 3414 111 3333 111 3333 फोन गरेर तपाईँले जन्मदिनको शुभकामना तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरू सूचना पाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रस्थान गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। फेरि बिहान पनि यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौँ। तीन दिनसम्मको लागि म कार्यक्रम प्रस्तुतकारीमा पनि रहन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला। शुभ लाग्दा कि प्रेम सन्तान।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेस्त नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, भिरिङ, पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9868168487।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
0: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807569142।

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
3: कुटी हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
2: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
3: गतिलो ठाउँ चाहिँ कहाँ छ
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
5: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
6: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
7: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9856303982 र 9705620209
8: TVS साथ छ हाम्रो 97.6
9: शुक्ला गण्डकी FM 97.6

0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840694543।
2: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565-75-676, मोबाइल 9850-62-676।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 9802853995, फोन 0161-586-559।
6: होइन हौ, कसरी पर्यो?
7: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
6: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई। इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई

हजुर, सुमधुर भागमा तपाईँको माझमा राखिसकेको छु। सातौं नम्बरमा पढ्न सफल रहेको भाका रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा छैटौं नम्बरमा पढ्न सफल रहेको सुमधुर भागलाई कार्यक्रममा स्थान दिन्छन्। त्यसपछि तपाईँको माझमा आउनेछु के गर्यो भन्ने रहेको छ। यसमा आवाज रहेको छ ओम छिन्ना र दीपिका बोयम्बु मगरको, लय शब्द ओम आवाजमा ओम रोदनको रहेको छ भने दीपिका बहिनी आवाज रहेको छ, लय शब्द चाहिँ ओम रिदमको रहेको रोदनको रहेको छ। त्यति बेला सिकानु सुमधुर भाका।

हजुर छैटौं नम्बर पर्न सफल रहेको छ मध्यभागमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भने म राख्छु पाँचौं नम्बर पर्न सफल रहेको भाका रहेको छ. यसमा आवाज रहेको छ देवी घरती र रमेश परियारको लय शब्द आवाज रहेको छ मौसम गुरूङ र देवी घरतीको लय शब्द रमेश परियारको रहेको छ. यति बेला क्रम सिकानु सुमधुर भाका.

हजुर, यसो मधुपाकामा तपाईँको माझमा राखिसकेको छु। पाँच नम्बरमा रहेको थियो भने पालो रहेको छ, चौध नम्बरमा पर्न सफल रहेको भाकालाई परदेशी सधैँ पर पर भनी रहेको छ। गोविन्द पौडेल र दिपी घरका वाचनलाई सधैँ गोविन्द पौडेल र प्रेम देवाको रहेको छ। यति बेलाको क्रममा भने सिकार्नुहोस् यो सुमधुर भाका।

हजुर यो सुमधुर भाकामा तपाईँको माझमा राखिसकेको छु। सन्तरण पन्न सफल रहेको भाकामा त्यस पन्न सफल रहेको भाकालाई कार्यक्रममा स्थानीय छ मदन ढकाललाई झोमाली मुखामा झरेको छ भन्दै शब्द अनिराज गफले र घनश्याम खत्रीको रहेको छ। यति बेला क्रमै सिकानुहोस् यो सुमधुर भाका।

हजुर, यसो मधुघाटमा तपाईँको मातमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ भने पालो रहेको छ अर्को सुमधुर भाकाको है। दुई दिनको जिन्दगी भनिरहेको छ शान्तिश्री परियार र रमेश घलेको रहेको छ, यसो त ओम सिन्हालको रहेको छ, त्यो क्रममा दोस्रोमा पर्न सफल रहेको सुमधुर भाका स्वीकार्नुहोस्।

हजुर, यसमा त भाकमा तपाईँको बाजमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ भने म हाइकमको तरातिर आइसकेको छु। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हाम्रो स्थानीय प्रायोजन गरिदिनु भएकोमा ओमेरा उषण सञ्चारीलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जानलाई पनि पहिलो नम्बर पन्न सफल रहेको बाहुन बाजेकी नखासेको भनिरहेको छ। खेम सेन्चुरी र दीपिका बोइम्बुको आवाजमा रहेको छ लाइस त खेम सेन्चुरीको रहेको छ। यसो मधुरबाकलाई जोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बाँकी पर्छु भने सुखद बितोस् भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गन्धकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9864069648.
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
5: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665705625, मोबाइल 9855338 98 4 61 56 58।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9855043952 र 9806

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 60 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अटालले संसदको यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रहयो। संसदीय आर्थिक विधेयक 2083, विनियोजन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन लगायतका 12 महत्वपूर्ण विधेयक पारित गरेको छ, जसमध्ये 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। सदनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सभामा पेश भएका छन्। सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरकारका विषयमा पनि जवाफ दिएका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढ़ेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसले अहिलेको विधानमा सभापति, 1 उपसभापति र महामन्त्री 2 तथा 8 क्लस्टरबाट 8 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय समिति कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोष अध्यक्ष मनोनयन गर्ने प्रावधान छ। विशेष महाधिवेशनको विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सहमहामन्त्री थपेको छ। मनोनयन हुने सहमहामन्त्रीमा 1 महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सहमहामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाका लागि पनि सहमहामन्त्रीमा सीट छुट्याउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्य 35 वर्ष मुनिका युवा 21 चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खसारिया, थारू, मुस्लिम र पिछड़िएका क्षेत्रबाट 1 सहमहामन्त्री निर्वाचन हुने व्यवस्था छ। कांग्रेसले 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 700 प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्य पुर्याइएको छ। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 ज्यान गएको छ। 10 यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकाले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी कावस्वतीमा रहेको मध्यविन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका जाजरकोटको फेरीगंगा गाउँपालिका 3 50 नियोजुङ खत्रीको मात्रै पहिचान खुलेको छ। अरू ज्यान गुमाएका 5 परिचय खुल्न बाँकी रहेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याकको खुल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रिग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्रारम्भिक कामहरू बाँकी रहेका छन्। केही कामहरू बाँकी भए पनि बेत्रावतीसम्म सड़क सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभएको थियो। नुवाकोट र सुवास जोड्ने फला लाखु खोलामा बेली ब्रिज दडानको काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रसुवातर्फको बेली ब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा क्षेत्र सीमा क्षेत्र बेतावत्री सम्मका सड़क सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेसम्म दशैं अघि नै केन्द्रीय सड़क सञ्चालन गरिने जोड्ने तयारी रहेको छ। स्याप्रुङबेसी रसुवागढ़ी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। भोलि भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याप्रुङबेसी र रसुवागढ़ी टिमुरे सड़क खण्डको करिब 40 किलोमिटर सड़क बगाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिराज पाण्डेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क पुल सरकारी संरचना र अन्य भौतिक पूर्वाधारहरूको पुननिर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गरेका छन्। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा गण्डकी प्रदेशमा 30 भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ म्याग्दी बागलुङ पर्वत लगायतका जिल्लामा सड़क पुल विद्यालय सरकारी कार्यालय र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री सोनिम वागले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सासँग भेट गरी विपदपछिको उद्धार राहत र पुनस्थापन र पुननिर्माणका लागि संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। भेटमा उहाँले बाढ़ी पहिरोले अवरूद्ध राष्ट्रिय राजमार्ग र रणनीतिगढ़ सड़क तत्काल सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो। बेन्जिङ जोङसोङ कोरोला सड़क मध्य पहाड़ी लोकमार्ग कालीगण्डकी करिडोर र बेसी शहर मनाङ सड़कका ठूलो क्षति पुगेकाले तत्काल मरमत गर्न पुननिर्माण आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रिय राजमार्गमा पर्ने सड़क तथा दुई जिल्ला जोड्ने मुख्य नाका पक्की पुलदेखि सड़क खण्ड नै पहिरोले बगाएको छ। झुरुङ्गे पुलहरू समेत धेरै ठाउँमा बगेको छ। चाडपर्वको समय नजिकै गर्दा सड़क तत्काल मरमत गरी सञ्चालनमा ल्याउन सकिएन भने दशैंका बेला नागरिकले ठूलो शास्ति भ्याउनु पर्ने अवस्था आउन सक्छ। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, प्रदेश प्रादेशिक सड़क र तत्काल मरमत गर्नुपर्ने वैकल्पिक सड़कको काम प्रदेश सरकारबाट अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। संघ सरकारको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय राजमार्ग सड़क र पुलको मरमत तथा पुननिर्माणलाई भने तीव्रता दिन उहाँले भौतिक पूर्वाधार विकास मन्त्री लम्सालसँग आग्रह गर्नुभयो। बाढ़ी पहिरोबाट गण्डकी प्रदेशमा ठूलो क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो। त्यस्ता क्षेत्रमा प्राथमिकताका साथ राहत पुनस्थापन र पुननिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। मानवीय क्षतिसँगै सरकारी संरचना सड़क पुल र विद्यालय लगायतका सार्वजनिक पूर्वाधारहरू ठूलो क्षति पुगेकाले पुननिर्माणका लागि प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोतहरू उपलब्ध गराउन उहाँले अर्थमन्त्री वागलेको ध्यान आकर्षण गराउनुभयो। भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट उत्तरी नाकाको ठूलो क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले वैकल्पिक नाकाका रूपमा मनाङको कोरोना नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो। त्यसका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन उहाँले संघ सरकारसँग आग्रह गर्नुभयो। भारतको उत्तरखण्डमा रहेको धौली गंगा जलविद्युत आयोजनाको बाँधका ढोकाहरू आज रातिदेखि 48 घण्टाका लागि खुल्ने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि आज राति 1 बजेदेखि पर्सी सोमबार राति 1 बजेसम्म बाँधका ढोकाहरू खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको छ। तनहुँ क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेपालीले दुलेगौड़ामा सांसद जनसंवाद दिन कार्यक्रम सम्पन्न गरेका छन्। सो अवसरमा स्थानीयले यस क्षेत्रका विभिन्न समस्या आवश्यकता र सन सरकारका विषयमा उठान गरेका थिए। विशेष गरी दैनिक उपभोग्यसँग जोड़िएको खाना पकाउने ग्यासको सहज आपूर्ति विषयमा स्थानीयले चासो व्यक्त गरेका थिए। पछिल्लो समय देशमा ग्यास आपूर्तिमा देखिएको समस्याका बीच सांसद नेपालीले यसअघि प्रतिनिधि सभामा ग्यासको परनिर्भरता घटाउँदै विद्युतीय भान्साको प्रबन्धन गर्नुपर्ने विषयमा उठाउनु भएको थियो। हरिदेव नेवा मिसा पूजाको आयोजनामा लाख भरि बनाउने 3 दिने तालिम शुरू भएको छ। सो तालिमको शुक्लागण्डकी नगरपालिका नम्बर 4 अध्यक्ष राजकुमार वागले उद्घाटन गर्दै सिकेका सिपलाई आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड़ दिनुभयो। हरिदेव नेवा मिसा पूजकीय अध्यक्ष शोभा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बिर्सना श्रेष्ठ लगायतले बोल्नुभएको थियो। शुक्लागण्डकी नगरपालिका 4 आर्थिक सहयोगमा भएको तालिम मार्फत स्थानीय महिलाहरूलाई परम्परागत सिपसँग आय आर्जन तथा उद्यमशीलतामा जोड़ उद्देश्य राखिएको छ। लखभरी एक परम्परागत नेवारी मिठाई हो जुन विशेष गरी विवाह चाडपर्व जस्तै तिहार र मांगलिक कार्यमा बनाइन्छ। यो खाँदा बाहिरबाट क्रुम क्रुम क्रिस्पी र भित्र अलि नरम तथा गुलियो हुन्छ। गैरावस्ती नेपाली संघ एनआरएनएले बागलुङको निसीखोला र तराखोला गाउँका बाढ़ी पहिरो पीड़ितहरूलाई 12 लाख रूपियाँ बराबरको राहत सामग्री सहयोग गरेको छ। एनआरएनले निसीखोला गाउँपालिकाका बाढ़ी पहिरो पीड़ितहरूलाई 7 लाख र तमाङखोला गाउँपालिका बाढ़ी पहिरोहरूको प्रभावित परिवारलाई 5 लाख रूपियाँ बराबरको खाद्यान्न लगपा कपड़ा तथा आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराएको एनआरएनका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो। निसीखोला गाउँपालिका 3, 4, 5 र का 68 बाढ़ी पहिरो प्रभावित घर परिवारलाई करिब 7 लाख रूपियाँ बराबरको चामल, दाल, तेल, चिउरा, सोयाबिन, आलु, चाउचाउ, चिनी प्रदान गरिएको छ। यस्तै ताराखोला गाउँपालिकाका बाढ़ी पहिरो प्रभावितका लागि 5 लाख रूपियाँ बराबरको खाद्यान्न, लत्ता कपड़ा तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको सापकोटाले बताउनुभयो। आजको सी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान शाखाको अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती लमजुङ तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा विद्यार्थीहरूको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरूले हिजो विद्यालय परिसर बाहिर आगजनी गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभर 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कोठा, कक्षा कोठा तथा शिक्षक र पाठ्य पुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनका क्रममा भएका घटनाको आलोचना गरेको छ। समाचार जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निसीनामा रहेको करोगी स्पोर्ट पार्कमा नेपाली समयअनुसार बिहान 10:45 बजे शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरेको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको हो। हवस् हाम्रासम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856033878, 9841356958।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरा छन् तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: तनहुको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, भिरिङ, पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0765414233, मोबाइल 9868761887।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बनिएला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
4: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414411, मोबाइल 9856229338 र 9808222938।
10: बडादशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
4: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
10: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
10: महोत्सवका मुख्य आकर्षणहरू,
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
10: बालुद्यान एवं रमाइलो मेला,
4: दशैं तिहार सस्तो बजार,
10: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
10: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
4: साथमा लाइभ कन्सर्ट,
10: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहु।
11: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
12: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0765414377, मोबाइल 9856443340।
8: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840994530।
14: दस लाख जित्ने यही हो मौका। पर्यो पर्यो ठ्याक्कै पर्यो
15: होइन हौ कसरी पर्यो

0: सीधे 10 लाख सम्म स्योर सर्ट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोरियो की पर्यो कोरियो की पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169909
0: हिरो सिजी मोटर्स
3: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगुडा समय बिहान 11 बजे
4: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौड़ा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी चार दोलेगौड़ा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
5: कता हिँडेको आइफोन हातमा लिएर
6: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
6: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654-14-050 मोबाइल 98463-23811 सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ मिति 2083 साल असोज 25 गते आइतबार समय बिहान 11 बजे स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ अध्यक्ष बाबुलाल श्रेष्ठ सचिव कमल मोहन घिमिरे सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309582

0: TVS साथ छ हाम्रो।
1: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कूटर खरिदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
2: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: यस यमाहा।
3: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
3: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
3: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
3: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
3: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
1: सम्पर्क 98564443, 98041443688, 98041443688, 98561773।
4: डोन्ट मिस दिस अपर्चुनिटी।
0: शुक्ला गण्डकी FM 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
5: Come on, everybody. Hello, Shukla Gandaki.
0: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
4: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको स्याटरडेको एपिसोडमा तपाईँको माझमा म उपस्थित भइसकेको छु। आजको एपिसोड भनेको चाहिँ क्विज स्पेशल प्रोग्राममा चाहिँ हामी छौं। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। विशेष त हामीले अब तपाईँको लागि चाहिँ प्रश्न लिएर उपस्थित भएका नै छौं होइन, जसमा चाहिँ जनरल राउण्ड त्यस्तै गरी स्पेसिफिक राउण्ड दुईवटा राउण्ड चाहिँ रहेका छन्। जनरल राउण्डमा तपाईँको लागि 15 प्रश्नहरू रहेका छन्। अब त्यसमध्येबाट पनि तपाईँले आफ्नो लक्की नम्बर चुज गरेर चाहिँ त्यो अनुसारको प्रश्न पार्न सक्नुहुन्छ। यदि तपाईँले जनरल राउण्ड पार गर्नुभयो भने तपाईँ स्पेसिफिक राउण्डमा चाहिँ प्रवेश गर्नुहुनेछ। स्पेसिफिक राउण्डमा चाहिँ दुईवटा विधा रहेका छन् जसमा इतिहास र खेलकुद रहेको छ। अब जुनसुकै विधा तपाईँले रोज्नु भए पनि 3 अप्सन सहितको 2 प्रश्न चाहिँ रहनेछन् र तपाईँले उत्तर चाहिँ 30 सेकेण्डभित्र चाहिँ दिनुपर्ने हुन्छ है। र अब स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले। मैले हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, एभरेस्टान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स पेन्टले है। त्यससँग सम्बन्धित सेवा सुविधा लिन चाहनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला अनि त्यस ठाउँमा जानुहोला र आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिनुहोला है। र यति बेला गीत राख्दैछु म, फूलै फूल दिन्छौ कि बोलको गीत चाहिँ रहेको छ यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

0: ओके फूलै फूल दिन्छौ कि बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला अर्को गीतलाई म राख्दैछु कहिले भेट्ने खै बोलको गीत चाहिँ रहेको छ यति बेला भन्ने स्वीकार्नुहोस् है त
1: नेपालको चेकिङ हेर न यहाँ भर्खर आइपुग्यो ए तिमी सुमन होइन म विकास तिम्रो बारेमा चन्दाले निकै कुरा गर्थ्यो

0: मेरो भिजा लाग्यो, 5 वर्षसम्म कुर्छौ मलाई।
1: पाँच वर्ष त के, म तँलाई पाँचजनीसम्म नै कुर्छु।
0: याद आयो भने यहीसँग कुरा गर्नु ल।
1: तैँले फेसबुक बन्द गर्नु ल।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कहिले भेट्ने खै बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। र यति बेला भने अर्को गीत म राख्दैछु। गीत रहेको छ सुजन सापा गायिका आवाजमा रहेको गाला पुक्क पारी बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गंडा की एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल, त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाऊ त।
8: हस टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0635414484, मोबाइल 98560-33384 र 98560-67988।
10: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
11: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
10: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
11: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
10: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
11: हुन्छ नि, जाउ जाउ।
10: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा,
11: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
3: फोन नम्बर 97155065555, 97156506।
10: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
12: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635705744।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
0: राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
15: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोभेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 70 900 4, मोबाइल नम्बर 98460 61268
17: 98560 62068।

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ
3: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: तनहुँको शुक्ला गण्डकी सँगै भीमात रिसिङ भिरिङ पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0564142333 मोबाइल 98678168487
4: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209
5: साथ हाम्रो
6: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने निकै भइसके
7: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
5: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु। अब क्विज खेल्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ 98 4 22 72 9 11 र 98 0 66 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है भनेर पनि भनिराखेको नै छु। स्टुडियोको लाइन एकदमै खुला रहेको छ। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यस्तै गरी एभरेज स्नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। र अब त्यससँग सेवा सुविधा लिन चाहनुहुन्छ भने उक्त स्थानमा जानुहोला र आकर्षक गिफ्ट ह्याम्पर चाहिँ आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिनुहोला। यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ बादल उपारीको देशैमा बोलको गीत स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि बादलु पारिएको देशैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842272911 र 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। तपाईँको पर्खाइमा त म छाँदै नै छु है। कार्यक्रममा जोडिँदै गर्नु होला यति बेला भने म गीत राख्दैछु जुनी जालाबोलको गीत चाहिँ रहेको छ स्वीकार्न सकिन्छ।
1: Digital, entertaining the nation.

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि जुनी जाला बोलको पेन्सन पट्टा मुभीबाट चाहिँ यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिनु होला भनेर पनि भनिराखेको नै छु मैले। यति बेलाको साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो, नमस्कार हजुर। हजुर, फोन गाह्रो गाह्रै भएछ कि है? त्यही त नि, यता ठ्याक्कै गीत राख्दाखेरि अनि त्यस पछाडि फोन आएको आइभयो क्या, पठाउँछु भन्दा भन्दै। हजुर, सन्चै छु। हजुरको के छ खबर? अनि खाना त खाइसक्नु भयो होला के रे है? हजुर, अनि के कस्तो छ त नि आजको प्लान? ए ल, ठिक छ, हजुरको यात्रा शुभ रहोस् है। ल हुन्छ, अनि आज चाहिँ कति नम्बर चुज गर्नुहुन्छ हजुरले? दस नम्बर। पाँच? ल हुन्छ, तपाईँको लागि पाँच नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो? प्रश्न फेरि सुन्नुहोला। नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो? प्रश्न त बुझ्नुभयो क्या रे है?
1: श्रम सम्झौता गरेको राष्ट्र कुन हो भन्नुभयो नेपालले?
0: हजुर, के भन्नुभयो रे?
1: कतिवटा राष्ट्रभित्र पर्छ कि कसो?
0: अब राष्ट्र कतिवटा भन्दा पनि ठ्याक्क ठाउँको नाम चाहिँ तोकिएको छ। हजुर, देश चाहिँ देशको नाम चाहिँ छ है,
1: ठाउँकै नाम भन्नु पर्यो।
0: हजुर,
1: देशको नाम भन्नु पर्यो।
0: हजुर, ल है, गाउन सकियो है? सकियो नि, ल अब ठ्याक्कै सकियो भन्दै गर्दाखेरि अब उत्तर त आएन क्या रे है? ल यसको, हजुर ल हुन्छ, होइन प्रश्न सोध्दै गर्दाखेरि भयो, मैले बुझ्नुभयो भनेर पनि काउन्टरले स्टार्ट गरिहाले, त्यही भएर पनि भयो। यसको सही उत्तर चाहिँ कतार है।
1: हस्
0: हुन्छ, अहिले हामी छोड्छौँ, नमस्कार। हजुर, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई, सन्तुष्टि हुनुहुन्थ्यो बेलचौताराबाट। र अब पालो तपाईँको रहेको छ, कार्यक्रममा जोडिनु होला। यति बेला भने कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो, नमस्कार हजुर। हजुर, जोडले त सन्चारम हुनुहुन्छ क्या रे? अनि खाना खाइसक्नु भयो होला, के कसो हुँदैछ, कामहरू सुनाउनुहोस्।
2: त्यही
0: पनि ल, अब सजिलो त आज सजिलै होला प्राय सबै। हजुर हजुर, ल ठिक छ, अब हजुरलाई सजिलो पर्छ कि अब कस्तो पर्छ पर्छ। ल हुन्छ, कति नम्बर चुज गर्नुहुन्छ भन्नुहोस् त दाइ? कति भन्नुभयो? हस् हुन्छ, ल तपाईँको लागि तीन नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो? प्रश्न फेरि सुन्नुहोला। नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो? प्रश्न बुझ्नुभयो दाइ? ल अब भन्नुहोस् क्या रे, अब मिले मिल्छ, नमिले नमिल्छ त नि। ल हजुरको त टाइम छ के रे? अनि महिना र गते नि भनौँ न त। ल अब टाइम ठ्याक्कै दाइले पनि बेला बेला हँसाउनुहुन्छ के फेरि।
2: अब तिरासीको त मुखिर कहाँ आएको छ नि, अब तिरासीको त बल्ल साउने गते भने
0: क्या आया बा गते हाँस्ने त म त 83 हो नि म त 82 सम्झिरहेको थिएँ मैले फेरि
2: ए
0: अनि 83 त भनिरहनु भएको तर म त 82 भन्ने सोचिरहेको थिएँ कि मैले फेरि ल ठिक छ दाई अब त्यही पनि चेक गरौँ के अरे कसो भन्छ के अरे है सुनौ हजुर मिले नै भन्यो नि त अब हजुरले मिलेन भन्नुभयो त्यही भएर पनि मिलेन होला नि नत्र त मिल्थ्यो होला
2: मिलेको त मलाई थाहा भइहाल्छ क्या
0: हजुर ल हुन्छ दाई यसको सही उत्तर चाहिँ विक्रम सम्वत 2071 असोजको 13 गते है हजुर पहिल्यै रहेछ त नि ल हुन्छ दाई अहिले चाहिँ छुट्टिन्छ है त हजुर यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो दाईले है र अब उहाँले पनि अब आफूलाई आफ्नो लकी नम्बर चुज गरेर चाहिँ त्यस अनुसारको प्रश्न पारेर गइ नै सक्नुभयो यति बेला कोही साथी हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु हेलो नमस्कार हजुर
2: हजुर
0: नमस्ते नमस्कार हजुर सन्च्यारमा हुनुहुन्छ हजुर
2: हजुर आराम कुशलै हजुरलाई के छ शुक्ला गण्डकी एफएमको के छ गतिविधि बताउनु सन्चै आरामै हुनुहुन्छ
0: हजुर मलाई ठिकै छ र हाम्रो फुल परिवारलाई पनि एकदमै ठिकठाकै छ अब कार्यक्रम चलिरहने चलिरहेको छ त्यही नै हो नयाँ नौलो खासै त्यस्तो केही पनि छैन है त हजुरको बरु सुनाउनुहोस् के कस्तो छ प्युठानतिरको खबर
2: प्युठानतिर सबै रमाइलो घमाइलो भनौँ अब दसैँको माहौल बिस्तारै अगाडि बढ्दैछ अरू खेतीपाती पनि धान पाकिरहेछ धान कटिङ भइरहेछ त्यस्तो छ
0: भनेपछि अहिले यसपालि चाहिँ अब दसैँ अगाडि नै धान चाहिँ भित्राइन्छ होला है
2: हजुर हो
0: ल ठिक छ अनि अब कार्यक्रम सुनिरहनु भएको छ कि के गर्नु भएको छ कुन्नी
2: सुन्न त सुनिरहेको छैन अहिले भर्खरै त तर सुन्छु गाउँमा
0: हजुर ल हुन्छ अहिले चाहिँ अब 5 नम्बर र 3 नम्बरको गयो के अरे अरू बाँकी छ ल कति नम्बर रोज्नुहुन्छ भन्नुहोस् त
2: 10 नम्बर
0: है ल 10 नम्बरको प्रश्न तपाईँको लागि यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला है त नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा सबै नेपालीको बैंक खाता कार्यक्रम कहिलेबाट शुरू गर्यो प्रश्न फेरि सुन्नुहोला नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा सबै नेपालीको बैंक खाता कार्यक्रम कहिलेबाट शुरू गर्यो प्रश्न बुझ्नुभयो नि विक्रम सम्वत 2076 एक गते है अब फिक्स यही नै हो कि अरू कुनै चेन्ज गर्न चाहनुहुन्छ ल हुन्छ त्यसो भए यही आन्सरलाई चाहिँ मैले लक गरिदिएँ है त अब हाम्रो कम्प्युटरले चाहिँ के हुन्छ है त ल अब तपाईँले जनरल राउन्ड त पार गरिहाल्नु भयो के अरे अब स्पेसिफिक राउन्ड तर्फ लागौं अब कुन विधा रोज्नुहुन्छ इतिहास र खेलकुदमा ल हुन्छ अब इतिहासबाटै तपाईँको लागि चाहिँ प्रश्न रहेका छन् है ल अब प्रश्न चाहिँ अलिक ध्यान दिएर सुन्नुहोला है त नेपालमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो प्रश्न फेरि सुन्नुहोला नेपालमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो अप्सन नम्बर एमा रहेको छ विक्रम सम्वत 1996 अप्सन नम्बर बीमा रहेको छ 1997 र अप्सन नम्बर सीमा रहेको छ 1998 लास्ट अप्सन भन्नुहुन्छ अब यसमै लक त गर्ने होला होइन ए ल हुन्छ तपाईँको उत्तर मिलेन अब ठ्याक्क चुकियो कि यसमा चाहिँ सबभन्दा सुरुको उत्तर चाहिँ हो है
2: 1996
0: हजुर 1996
2: जनस्वास्थ्य नीतिले के गर्नु अरे प्रश्न भन्नुहोस्
0: राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण चाहिँ कहिले गरियो पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण चाहिँ कहिले गरियो ल हुन्छ अहिले चाहिँ हामी छोड्छौँ नमस्कार। हजुर, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई ऋषि रामजी हुनुहुन्थ्यो प्युठानबाट चाहिँ फोन गर्नुभएको थियो, उहाँले पनि कार्यक्रममा सहभागिता जनाएर गइ नै सक्नुभयो र अब पालो तपाईँको रहेको छ, कार्यक्रममा जोडिनु होला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु सुनसान रातमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस्।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: एउटा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यहीँ जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
9: बीबी कुमार श्रेष्ठको भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
11: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
11: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
2: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
14: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
14: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, घिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन नम्बर 0065414233, मोबाइल 9868168087। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलेगौंडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौंडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 9856206676।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9846510950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मैले मिठा मिठा गीतहरू पनि कार्यक्रममा चाहिँ राखिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है भनेर पनि भनिराखेको नै छु। यति बेला गीत राख्दैछु फुलबुट्टे सारी सपक्क पारी बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि फुलबुट्टे सारी बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। यति बेला अर्को गीतलाई चाहिँ म राख्दैछु, झिमझिमाउने आँखाले बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झिमझिमाउने आँखा बोलको यो गीत मैले राखिसके र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै सँगसँगै तपाईँसँग क्विज खेल्दा खेल्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर नमस्ते गिफ्ट एण्ड किचन सेन्टर एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोप्राइटरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा रुकुम मैकोट बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन।
6: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या।
6: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर शोरूम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9847061268
8: 9856062068।
10: कसल होमवर्क देखाउ त
11: टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
11: टिचर। मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856067988।
13: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
14: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
13: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
14: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
13: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
14: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
13: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
14: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपे ढुङ्गा पोखरा।
13: मोबाइल 9800283595, फोन 0165865059।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9080-13424 र 9080-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला मध्याहको ठिक 12 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध बेनी जोमसोम सड़क खुल्न समय लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क सञ्चालन। नवलप्रासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने, एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। नेपाल खबरमा अब पूरा खबर। गएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी, पहिरो र नदी कटानबाट अवरूद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसोम सड़क सञ्चालन हुन सकेको छैन। मुख्य चाड़पर्व र सुर श्राद्ध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सड़क अवरूद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन्। म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेका छन्। अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ। म्याग्दीको राहुघाट, बैसरी, सिरुबारी, भिरकाँडे, पोखरी बगर, नैनी बगर, तातोपानी र खामभित्ता लगायत ठाउँमा सड़क संरचनामा क्षति पुगेको 1 हप्ता भइसकेको छ। मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। घरबजोङ 5 डुम्बाका किसान कर्म गुरूङ सड़क अवरूद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ। कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सड़क बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो। बेनी जोमसोम कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बाढ़ी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सड़क खुलाउन अझै 1 हप्ता लाग्न सक्ने बताउनु भएको छ। उहाँले सड़क विभाग निर्देशनालय पोखराले सड़क खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क अवरूद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सड़क सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ। यसैबीच बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुंग्रे बेसी शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यस्तै बाजुराको मार्तडी कोल्टी सड़क पनि 3 महिनापछि सञ्चालनमा आएको छ। वर्षा लागेसँगै असार 3 हप्तादेखि यो सड़क अवरूद्ध थियो। 3 महिनापछि सड़क खुलेसँगै जनजीवन सहज भएको छ। साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउको ढुवानी पनि सहज हुन थालेको छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान पाउने 4 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 जना पुरूषको पहिचान खुलेको छैन। घाइतेहरूको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन व्यवस्थापन तथा संचालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय संचालन गर्ने व्यक्ति फार्म संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल मसला बाली बिउ उत्पादन तथा नर्सरी अन्य नगदी बाली पुष्प खेती जड़ीबुटी माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क संचालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाड़पर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र अपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भीड़भाड़ बढ़ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स अनि यी देशहरूको बैठकमा युरोपेली संघ ईयूको पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनु भएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्ट्सले इंग्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डका खेलाड़ी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमी निसम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको टी20 विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्याण्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको काश्य पदक भने श्रीलंकाले जितेको छ। निसिनमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले काश्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क संचालन, नवलप्रासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै, सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता, G7 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति, र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने, एसियन क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
9: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124121060 र 9840708022।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
10: ल, यसैका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
6: मोबाइल 9560605577।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065209
12: TVS साथ छ हाम्रो
13: या आज पनि खाना काँच्छै होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत त्यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
13: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
15: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
16: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
17: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक
18: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
19: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
18: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु
19: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
20: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
17: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी चार बीपी चोक
20: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 98 5 60 33 8 98 4 61 56 58
21: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
22: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
21: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
22: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
21: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी चार दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
22: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162656187
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
24: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
23: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
24: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
23: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: बड़ा दशमी विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
4: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
4: शुद्ध सुन तथा चाँदीका गर गहना
3: छापावाला सुन चाँदीका गर गहना
4: राशि अनुसारका पत्थर
3: कम्प्युटर तौल प्रविधि
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौड़ा तनहुँ शाखा कार्यालय बनकेवा चोक
3: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811176069 9067725229
4: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811143222 9087769142
5: घरमा सुख शान्ति कहिले भएन आन्टीको काम पनि बन्दैन
6: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
5: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
7: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक
6: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847349839
7: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ प्रोपाइटर सूर्य बहादुर बानिया सञ्चालक संगम बानिया फोन 0654141142 मोबाइल 9560231128 र 9462014726
9: गर्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
10: होइन हौ कसरी पर्यो

0: मार्फत सिधै 10 लाख सम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दोलेगौंडा, सम्पर्क 0665902969 र 98560169900।
0: हिरो सीजी मोटर्स।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: चलिरहेको देखिनु भन्यो।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
6: गतिलो ठाउँ चाहिँ कहाँ छ?
5: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
0: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 9856303324।
8: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309682 र 9705620।

TVS साथ छ हाम्रो। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

नै महिनाको 10 लाख मिलेन भने यसरी नै भगवान्लाई अर्को साल के चाहियो तँलाई? हिरा ल तपाईँलाई के चाहियो? सुन लिनुहोस् त झ्याक्नेलाई के अरे मोती लाई अर्कोको उयो छैन भाइ सक्यो मन यता भयो भने सबै नै फ्री केटाहरूलाई काम नै नगरी सुविधा खानपिन चट्ट घरमै बसी बसी कागज नै पैसा लु जे सुकै किन्छ जे पनि पाए जो पनि

भोलि के हुने छोड्दैन भाइ, स्कुल नै बन्द, यत्राको एक्जाम पूर्ति, जहिले पार्टी हान्ने डिस्को र क्लब, मेरो सिङ्गल केटाहरूलाई केटीको व्यवस्था, एकजना केटालाई दुईटाको डरले, टेन्सन नलिए भाइ, केटी भएन भने कल गर, नपाएको खण्डमा मैयाहरू व्यवस्था, पहाडमा बाटो गाउँघरमा बत्ती, कोसिस चाहिँ गर्ने हो नसके छोडिदिने, वृद्धको भत्ता नै महिनाको 10 लाख, मिलेन भने यसै नि भगवान्लाई अर्को साल के चाहियो तँलाई, हिरा ल तपाईँलाई के चाहियो, लिनुहोस् त थ्याक्नेलाई के अरे मोती, अर्को को हो यो, छैन भाइ सक्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22938 र 98-028-22938।
9: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
12: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।
16: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98-560-30982 र 97-065-20209।
17: TVS को साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: शुक्लागन्ध केएफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
7: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
8: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 560 77 987।
13: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनीटार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98 2 61 52 067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
15: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
7: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
15: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
7: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
15: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
15: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 98560-65870।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालू स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 06-5-70-676, मोबाइल 98-560-62-676।
7: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
8: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौंडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू,
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
8: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
7: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु।
8: सम्पर्क 98-560-44-343, 98-041-43-688, 98-041-43-688, 98-560-71-773।
9: डोन्ट मिस दिस अपर्चुनिटी।
10: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
11: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
10: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
11: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
10: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
11: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
10: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्।
0: मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेड मल तेस्रो तल्ला चिपेढुङ्गा पोखरा
10: मोबाइल 9800 58 53 995 फोन 061 586 559 पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौडा समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म
12: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860447580
13: कता हिँडेको आइफोन हातमा लिएर
14: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
13: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843823811
15: शुक्ला गण्डकी FM 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
5: पुराना गर गहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602909।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9860661268
6: 9860661268।
11: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तनै थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843328011।
14: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556007078।
17: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि
5: वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
8: आहा कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी
7: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
19: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउ जाउ अलमल ल परे म त
20: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
19: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
20: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला।
20: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा, हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
8: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 9856443340।
10: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाख सम्म नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10 लाख सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
11: सुन्दर अटो ओक्स, यमहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142221, मोबाइल 9856335921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस यमहा।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
14: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहालेँ,
15: चिया त पिएर जाऊ।
14: होइन हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल व बेड सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98460-61268
15: 98560-61268।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भइन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141-11178, 98560-00778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
4: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412410160 र 9840078022
6: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
7: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
6: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि
7: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
6: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिजा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
7: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा युएसए तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
6: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस् मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेड मल तेस्रो तल्ला छिपे ढुङ्गा पोखरा
6: मोबाइल 9808535995 फोन 0165865959
8: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
9: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
8: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
3: मोबाइल 9856005577

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता, गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोके बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई, पाकिस्तान 19। अब पूरा खबर। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीखमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जून 19 मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह अध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिजन्य सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई अस्कित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जसअनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाण्डुमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मञ्चमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 जना स्वास्थ्य कर्मी सहितको 5 वटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। कारण यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरैजसो कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाको कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो। बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुखायाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ। अब विदेशको खबर। यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफएका अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो यो। डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन्। खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गहिरिँदैछ भन्ने कुरालाई दर्शाउँछ। पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ। 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ। यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हरायो। दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने। यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता, गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने। यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।

0: शुक्लागन्ध केएफएम 97.6
1: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल।
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
8: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
10: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
13: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
17: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
18: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
17: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
18: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
17: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
18: हुन्छ नि, जाऊ जाऊ।
17: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी चार, दुलेगौडा,
18: हट एन्ड स्पाइसी भन्दा तीन घर तल बजाज सोरुमको आडैमा।
19: फोन नम्बर 97155065555, 97156506।
17: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
20: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
21: TVS साथ छ हाम्रो।
22: शुक्ला गण्डकी FM 97.6।
23: Welcome. Best music, best hour, best station, and best show. This is Station Rocks. Right here on Sukhlagandaki FM 97.6. Every Saturday from 3:15 to 4. Be ready!

Alright, so hello, hi, namaste, and a very, very good afternoon to all my friends out there. Sabajana Sathya, like I come station, Rocksco, Azuko, you. Bilkulay, no, episode, mama, welcome on the sound, so welcome to the show, Karikram Station, Rocksco, Azuko, no, episode, ma, Saturday episode, ma, so. र सबैजना साथीहरूलाई वेलकम भन्न चाहन्छु एन्ड साथी तपाईँलाई पनि कार्यक्रममा स्वागत छ है. वेलकम टु दि सो एन्ड यस शुक्लगण्डी एफएम 97.6 मेगाहर्ज शुक्लगण्डी एफएम डट कम मार्फत हामीलाई यति बेला सुन्दै हुनुहुन्छ. नेपाली भरि संसारै भरि भने यहाँको साथमा रेगुलर होस्ट कुल एन्ड ह्यान्डसम होस्ट आयङ श्रेष्ठ आइसकेको छु. सधैँ जस्तो एभ्री फ्राइडे गुड म्युजिकहरू लिएर आएको छु भने आजको म्युजिकको मेन्यूको कुराकानी गर्ने भने वी गन प्ले डिफरेन्ट नेपाली पप म्युजिक फर यु. पुरानोदेखि नयाँ गीतहरू हामी बजाउँछ आजको यो सेड्युलमा आजको एपिसोडमा. सो के कस्तो छ हालचाल, एक हप्ता कस्तो भयो, के कसरी बिताउनु भयो? आई होप दिस विक वाज रियली रियली गुड. अब भोलिबाट त डेफिनेटली न्यू विक नै सुरु भइ नै हाल्छ. र अब लुगा धोइकेर भइ भएन, अब चाहिँ रुम सफाइ भएको भएन. तर एउटा कुरो के रहेछ भने नि होइन, लाइक अब बोइज लाइक बिङ अब छोरा मान्छे होइन, जेन्ट्स लाइक हाम्रो रुम त्यति धेरै सफा चाहिँ भइराखेको हुँदैन. जति सुकै गरे पनि कम्पेरिङ विथ आवर अब घरको आन्टीहरू मम्मीहरूले दिदीबहिनीले गरे जस्तो चाहिँ हुँदैन. बट इफ यु ट्राइड वन्स, तर रुम सफा गर्दाखेरि टाइम हप्तामा एकचोटि गर्दा क्या राम्रो देख्दो रहेछ. एन्ड यो चाहिँ म किन भन्दैछु भने आफ्टर भेरी लङ टाइम होइन, लङ टाइम भन्दा एक एक हप्तामा चाहिँ म रुम चाहिँ सफा गरिरहँदाखेरि टाइममा चाहिँ रियली फिल्स डिफरेन्ट के. सो द्याट्स वाइ प्लिज ट्राई टु क्लिन यो रुम है, एटलिस्ट वासरुमहरू रुमहरू क्लिन गर्नु, लुगा सुगा धोइ पखाल्नु, क्या मजा पो हुन्छ त. क्या सफा देखिने के, ओ माई गुडनेस है, घरको मान्छेले पनि के भयो आज यसलाई भन्ने जस्तो है नि त. ओके, र गर्मी एकदमै छ र हाम्रो दुलेगौडा खरेनी आसपासको क्षेत्रहरूमा पनि एकदमै यति बेला बाटोले चिरिच्याट भएर बसेको छ. र इट फिल्स रियली गुड द्याट हामी अब विकासको तर्फतिर बाटोतिर लाग्दैछ भन्ने कुरा पनि. एन्ड विल बी स्टे हियर टिल 4 PM, 4 बजेसम्म अवधिभर हामी यहाँलाई गुड म्युजिक बजाउँछौँ गाउँदेखि बजारसम्म सुन्दै हुनुहुन्छ. अब बिस्तारै दसैँको यो माहौल तातिँदै छ, तात्ने क्रम अब सुरु हुँदैछ जस्तो पनि लाग्छ, किनभने भिमातमा बिस्तारै अब मान्छेहरूको चलपल हुन सुरु गर्दैछ. अब म बसेको ठाउँमा जहाँ चाहिँ मेरो अब लाइक आफ्नै पर्सनल स्टुडियो छ, त्यहाँ बसेर अफिसबाट गरेको बेलामा चाहिँ आई क्यान सी धेरैजना मान्छेहरू ओर्डर गरेको देखिरहेको हुँदाखेरि चाहिँ लाइक इट्स सच अ गुड थिङ. अब राम्रो कुरा पनि हो, अब दसैँ पो आउँदैछ, डेफिनेटली भइ नै हाल्छ. टेक्निकल सपोर्टमा मलाई हाम्रो सुबिन मिसले सपोर्ट गर्दै हुन्छ, धेरै धन्यवाद छ यहाँलाई. र यस www.suklagandhikfm.com मार्फत हामीलाई सुन्दै हुनुहुन्छ भने हाम्रो पात्र एप्लिकेशन मार्फत पनि सुन्दै हुनुहुन्छ र सँगै रातो पाते मार्फत पनि सुन्दै हुनुहुन्छ. लेट्स बिगिन द शो विथ दिस गुड म्युजिक. एकदमै अलिक पुरानो गीत, तर धेरै समय भएको थियो गीत नबजाएको. आजको गीतहरू कति समयपछि बजाउँदैछु, सायद 5-6 महिनापछि नै बजाउँदैछु. र यो फर्स्ट सङ त मैले नियर अबाउट एक वर्षै जति भयो होला लगभग, किनभने लाइक यो गीतमा बिर्साउँदो रहेछु. बिकज पुरानो सिङ्गर्सहरू पनि हुनुहुन्छ, नयाँ भन्दाखेरि टाइममा चाहिँ पुरानो सिङ्गर्सहरूलाई अलिकति प्राथमिकता नदिए जस्तो पनि फिल भएर. सो दिस इज अ सङ कल सुन नरिन लिम्बुको आवाजमा. कतिजना साथीहरूले चिन्नु भएको छ कि छैन, नयाँ नयाँ जेनेरेसन्सहरू हुनुहुन्छ भने चाहिँ सायद यु रियली डोन्ट नो अबाउट हिम, मेबी सम अफ यु मे नो अबाउट हिम. तर एकदमै राम्रो सिङ्गर र उहाँको गीतहरू हामी सुनेरै हुर्केको पनि हो. त्यो हुँदाखेरि चाहिँ He's such a good person and he's such a good singer. यो गीत राख्दैछु, त्यसपछि हामी फेरि पनि ब्याक हुनेछौँ कार्यक्रम स्टेशन रक सुन्दै गर्नुहोला शुक्लगण्डी एफएम 97.6 मेगाहर्ज मा. स्टे ट्युन्ड, विल बी राइट ब्याक.

सुन यो गीत राखेँ यहाँको लागि नरेन लिम्बुको आवाजमा रहेको थियो वन्डरफुल वन्डरफुल म्युजिक एन्ड यस आफ्टर द्याट गुड म्युजिक वेलकम ब्याक टु द शो सबजना साथीहरूलाई कार्यक्रम स्टेसन अफ सुन्दै हुनुहुन्छ तपाईँको फेभरेट एन्ड फेभरेट स्टेसन स्टेसन अफ द नेसन सुक्लागन्डी के एफएम 97.6 मेगाहर्ज तपाईँ दिवला सुनिरहनु भएको छ बोलिरहेको यो आवाज तपाईँले सुनिरहनु भएको आवाज रहेको छ नान अफ द ड्यान cool and handsome host dogs and sexy host yes I am stressed हामी अबको 4 बजेसम्म रहनेछौँ हामी एभ्री स्याटरडे 3 बजेको समाचार पछि करिब करिब 4 बजेसम्म हामी बस्छौँ गुड म्युजिक हामी यहाँलाई प्ले गर्छौँ र अब चाहिँ बिस्तारै बिस्तारै अब जाडो सुरु हुँदैछ है प्लिज अब बेका समयमा अनि मजाले ओढेर क्या सुत्नु होला तातो पानी पिउन सुरु गर्नुहोला अब रुगाल लाग्ने क्याने ना ङ्यार ङ्यार गर्ने टाइम आउँदैछ त्यहाँदेखि बी रेडी फर द्याट ओके ओके सो यस ढिलाइ नगरिकन अघि गीत राखिहालौँ है हुन्छ ओके सो यस मिसले पनि हुन्छ भनेर टाउको हल्लाउँदै हुनुहुन्छ थ्याङ्क यू भेरी मच पहिलो माया भन्ने गीत रहेको छ आशी फिचरिङ दि युनिटी नेपाली दि युनिटी सरी दि युनिटी ब्यान्ड र यसमा चाहिँ आशी दाईको चाहिँ कोलाबोरेसन रहेको छ दुईजनाको फिचर पनि रहेको हुँदाखेरि चाहिँ त्यस्तो सङ कल्ड पहिलो माया एकदम पुरानो म्युजिक आई थिङ्क 90s जति पनि साथीहरूले हुनुहुन्छ उहाँले चाहिँ सुन्नुभएको छ होला यो गीत हामी राख्दैछौँ And of that, we will be back again on this show. Ladies and gentlemen, let's play the number. And of that, we will be moving for very, very, very, very short commercial break. And after that, we will be back again on this show. Ladies and gentlemen, र भर्खर आफ्नो रेडियो सेट अन गर्नु भएको छ भने साथी तपाईँलाई कार्यक्रममा स्वागत गर्छु है हाँस्दै हुनुहुन्छ होला साथीहरू ल ल ल धन्यवाद भन्दै हुनुहुन्छ होला ओके सर लेट्स गो हेड

ओइ सुन्दै जा, म भन्दै जान्छु मेरा मनका सारा कुराहरू छैन नसम्झी सुतेको कुनै दिन के भयो भनी सोच्छ तिमी

मोर वर्ल्ड के गल्ती हर मानवको बिक्री गर्दो छ प्रगति बाँच्नलाई मस्तीको हावाले छोयो बुझिस्।

यो आधार होला मायाको प्रभाव त्यो माथिको त्यो लगाव सपना बनाउने होला त्यो साकार त्यो चिन्तालाई कन्ट्रोलमा राखी तपन अधिक लाइफ लाइक दिस भनी तपाईँ जिउन सिक यु गॉट ट्रस्ट मी ब्रो बिन हियर सेम ओल्ड रुटिन रोमान्टिक एटमोस्फियर एन्ड आई नो यु स्टिल विश

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
4: प्रसुन, होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
5: टिचर, मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
11: All right, so yes, after that short commercial break again, welcome back to the show, ladies and gentlemen. This is none other than Station Rocks. Right here on your favorite station, station of the nation, Shukla Gandhi FM 97.6 MHz. And yes, your regular and regular host, Ayang Shrestha is here. And good music, and I mean, I'm going to play a lot of music. लाइक पानीहरू त्यति धेरै परेको छैन, घाम चाहिँ अति नै लागिरहेको छ, शनिबारको दिन भोलि पनि छुट्टी नै छ. अब यस लट्स अफ हलिडे एट दिस टाइम. अनि अर्को कुरा यति बेला चाहिँ कस्तो छ भने, अर्को एकदमै इम्पोर्टेन्ट कुरा भन्नु मलाई झरक्क सम्झेँ मैले, यङ जेनेरेसन्सहरूमा चाहिँ एकदमै मेन्टल्ली प्रेसराइज भएको महसुस गरिरहेको छ. दे आर नट एबल टु म्यानेज द टाइम, दे आर नट एबल टु म्यानेज देमसेल्फ, लाइक उनीहरूको ड्रिम्स, हबीहरूको कुरा, प्यासनको कुरा, प्लस देयर जब, प्रोफेसनलको कुराहरूमा lot of people they are having like mental health issues. They just they got like they say they're not able to do lots of things together, and ekdamai loneliness bhako jasto feel garakhe. Please don't try to be huncha ni, just try to ignore the people and those who are not giving you the good vibes, negative vibes aeko cha bhane you can just ignore them. And be positive while you are just alone. At the time you can be busy in any kind of work, like to clean your room also, you can wash your clothes also, and after that you can write something, you can draw something. You have lots of options, so try to choose any kind of options from there, and you will be fine. Because what happens is lots of people talks about the positive, negative, but talking about our society, Nepali society, is really different, because we don't capture, we don't observe the positive side, we just observe the negative side, and we just try to explore it more with the other people. Okay, kyun bhaneko chha, that's not a good thing either. If you want to do something, I would like to request you that just try to ignore the people who are not taking it as a serious, or I mean if they are not so positive, just ignore them and just move ahead. Eti chha ma bhanna chahanchu. So that's why just try to be positive, just do more and more hard work. And I'm not only telling to you, I'm just saying myself, I'm just trying to motivate myself, because sometimes personally what it happens is sometimes I really get distracted from different kind of things, like the social media. So actually I'm involving social media, but we need to involve I'm involving more than the importance of the limit bhanda athawa chaine bhanda body chai use garirako hudai kheri, we should try to be fresh, and we should try to be more positive, okay? Alright, so dherai bhashan nachhadau aba chai. Let's move ahead to next number. This is a song called Timile Samay Shrestha ko awaz ma raheko cha. Kehi barsha agadi release bhayeko geet raheko cha. Ekpachi hami feri pani back hunechhau karyakram Station Rock sundai garnu hola.

राइट यस तिमीले पनि गीतको लागि राखिसकेको छु समीर श्रेष्ठको आवाजमा. लेडिज एन्ड जेन्टलमेन, वेलकम टु द शो. कस्तो अकमकिरा हो, वाट इज ह्यापनिङ. एन्ड यस टेक्निकली

नागरिकहरू चाहिँ अब यति बेलाको समयमा त्यस्तो धेरै मात्र आएको छैन त, गएको वर्ष जस्तो चाहिँ यो वर्ष अलिक कमाएको जस्तो लाग्छ, मेबी अब म इन्भल्भ धेरै हुन नभएर पनि होला। अलराइट, सरीको लागि लेट्स गो अहेड, लेट्स मुभ अहेड विथ अनदर नम्बर। दिस इज अ सङ कॉल्ड छाउँदैन, दिस इज अ सङ फ्रम द ब्यान्ड नेपसाइडेस फेज 97 AD एजे डिजे। यो चाहिँ अब दुई तिनवटा दुईजना ब्यान्ड र एउटा चाहिँ अब डिजेको कोलाबोरेसनमा बनेको चाहिँ छ। राख्छ, त्यसपछि वी विल बी ब्याक अगेन। हियर वी गो।

यस हुँदैन तिम्रो मायाले भन्ने गीत पनि हामीले यहाँहरूलाई राखिसकेका छौँ. हाम्रो सुबिना मिसले पनि एकदम मन पर्ने गीत भनेर भन्दै हुनुहुन्छ. यस यस आई अल्सो लव इट डेफिनेटली. एन्ड यस अब चाहिँ कति भयो भने हाम्रो टाइम ओके सो वी हैव फ्यु मिनट्स मोर. अब थोरै समय बाँकी रहेको छ भने हामी यहाँको लागि एट द एन्ड अफ द सो अब जानुपर्ने बेला भएको हुँदाखेरि कार्यक्रमको अन्तिममा आई वान्ट टु लिभ दिस सङ कॉल्ड यही हो त माया भन्ने गीत रहेको छ प्रणील र यसमा नवीन के भट्टराईको आवाजमा. एकदमै पुरानो म्युजिक रहेको छ र यो गीत चाहिँ मलाई फ्याक्ट्रा किनाउनु भन्न नआएको भने धेरै नसुनेको गीत पनि रहेछ. तर कहीँ कहिले काहीँ एक दुईचोटि सुनेको जस्तो टाइपको हुन्छ नि लाइक धेरै कम सुनेको गीत हुँदाखेरि चाहिँ तर सच ए ब्युटिफुल सङ नि त होइन. ओके सो

living this song. As the last music, I would say happy good Saturday. Have a good time. Thank you very much, Subir Amis, for your technical support. To all the listeners, गाउँदेखि बजारसम्ममा सुन्दै हुनुहुन्छ, गल्ली गल्लीमा सुन्दै हुनुहुन्छ, साथीहरू वार्तालीमा राखेर सुन्दै हुनुहुन्छ होला, र चाहिँ अब तपाईँहरू अब चाहिँ बारीहरूमा घाँस दाउरा गर्दै सुन्दै हुनुहुन्छ होला. धेरै धेरै धन्यवाद छ. Alright, so yes, तपाईँलाई चाहिँ होइन अब लाइक हुन्छ नि त सबैको अब आफ्नो आफ्नो स्टाइलमा चाहिँ यो मान्छे चाहिँ क्लास बोल्छ भनिरहनु बोल्ने नै हो. इन्जोयमेन्ट इज इम्पोर्टेन्ट होइन भाइ दुवै. And have a good time, good Saturday. अब जस्तो जहाँ देश विदेश विदेश जहाँ पनि सुन्नुहुन्छ, देशदेखि विदेश जहाँबाट पनि सुन्दै हुनुहुन्छ, थ्याङ्क यू भेरी मच एन्ड सी यु नेक्स्ट विक. एन्ड दसैँ आउँदैछ, दसैँ आउँदैछ, दसैँमा मस्तो खाने हो, थन्न खाने हो होइन. अब आउने जाने साथीभाइहरूसँगदेखि लिएर फ्यामिली अब आउने जाने क्रम अब केही सबै बढ्दैछ, बढ्नेवाला छ. त्यो हुँदाखेरि बी केयरफुल, हिन्डल गर्दाखेरि सतर्क भयो भने हिँड्नु होला, र त्यही नै हो. जस्ट किप ड्रिमिङ एन्ड डु मोर हार्ड वर्क. थ्याङ्क यू.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 BP चोक।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँटियो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
14: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
15: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
14: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
16: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 98460769246, 98058008।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलगौडा त नहुँ।
10: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0565709 सार, मोबाइल नम्बर 98460261268,
8: 98560260268।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
12: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
12: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
12: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
12: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 98028553995, फोन 0615865059।
13: चलिरहेको देखिन भन्यो,
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303324।
17: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
18: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
19: ओमकार
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार
18: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
18: विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
20: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एण्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065020209
21: TVS साथ छ हाम्रो
22: शुक्ला गण्डकी FM 97.6

0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658-70-676, मोबाइल 98-560-62-676।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98-459-0120 र 98-162-56-187।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98-461-94-378, 98-171-96-902।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टाढा नहो।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
7: मोबाइल नम्बर 98-261-52-067, प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
9: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौंडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
9: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला,
3: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
11: सम्पर्क 0654142121 मोबाइल 98565391921
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
12: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
13: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने
12: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
13: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
12: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
14: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट पैंट लेहेंगा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल सर्ट पैंट अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन
15: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460089 बमौली शाखा को लागि संपर्क 98067-13425
16: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
16: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
18: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
18: ओम एम आभूषण सुन चाँदी दोकान
14: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0656705537 मोबाइल नम्बर 98460769246 98058008
21: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 98271036 र 98460945340
22: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
23: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
22: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौँसम्म ढुक्क Thank you.
0: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
22: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
22: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206।
0: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
2: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
25: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसी का झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीबीसी को साथमा
3: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
6: रिडी कुमार श्रेष्ठको भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आत आउँदैन मलाई त
6: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
9: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएको 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डतर्फ जाँदै गरेको प्रदेश 301006-15-53 नम्बरको बस विनय त्रिवेदी गाउँपालिका 2 दाउन्ने स्थित एस मोडमा आज बिहान पल्टिएको थियो। दुर्घटनामा 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका 2 का 36 वर्षीय सुरेश बीसी, कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 का 55 वर्षीय केन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जोङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते 12 जना मध्ये मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारको लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। मध्यविन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार 4 जना घाइतेलाई भने अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ। आवश्यकता अनुसार थप विशेषज्ञ उपचार आवश्यक भएको बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ। तनहुँको भीमहाट नगरपालिका 6 स्थित श्री अविनाश जनकल्याण आमा समूहले रसुवामा आएको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,055 रूपियाँ सहयोग गरेको छ। समूहले विपदको समयमा पीड़ितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको समूहकी अध्यक्ष टुकमाया थापाले बताउनुभयो। अध्यक्ष थापाका अनुसार समूहले विभिन्न समयमा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर जम्मा गरेको रकम मध्येबाट बाढ़ी पहिरो पीड़ितको लागि सहयोग गरिएको हो। उहाँले भन्नुभयो, हामीले नाचगान गरेर जम्मा गरेको रकम औषधि उपचार नपाएर तडपिरहेका र घर परिवारबाट बिछड़िएका परिवारको आँसु पुस्न सकियोस् भन्ने भावनाले सहयोग गरेका हौं। विपदको समयमा पीड़ितको दुःखमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो। विपदको बेला पीड़ितको साथमा उभिँदै मानवीय सहयोगमा हातेमालो गर्ने उद्देश्यले समूहले सहयोग गरेको जनाएको छ। बाढ़ी पहिरोका कारण बागलुङका 4 स्थानीय तहका 1,297 बालबालिकाको पठन पाठन प्रभावित भएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म आएको वर्षापछि आएको बाढ़ी पहिरोले विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि बालबालिकाको पढ़ाई प्रभावित भएको हो। बागलुङको निसीखोला गाउँपालिका 4 को झिवाखोला स्थित लिटिल रोज इंग्लिश बोर्डिङ स्कूल मध्यनरत सन्दीप रेग्मी पनि बाढ़ीपछि विद्यालय जान सकेका छैनन्। बाढ़ीले उनको घर रहेको स्थानसँगै विद्यालयमा समेत क्षति पुर्याएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले काली गण्डकी करिडोरको बेनी जोमसोम कोरोला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार सेवा अवरूद्ध भएपछि ठप्प भएको मुस्ताङ भन्सार कार्यालयको सेवा सुचारू भएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म भएको वर्षाको कारण भन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 4 नैचुङमा रहेको भन्सार कार्यालयमा विद्युत र इन्टरनेट अवरूद्ध भएपछि भन्सार जाँच पास राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए। अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा शुरू गरिएको कार्यालय प्रमुख विदुर चुरालले बताउनुभयो। बेनी जोमसोम कोरला सड़क अन्तर्गत म्याग्दीको गलेश्वर बेखोला पोखरे बगर तातपानी क्षेत्रमा बाढ़ी र पहिरोले सड़कको ठूलो भाग क्षतिग्रस्त बनाएपछि अवरूद्ध सड़क खुलाउन दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ। पहिरो भन्छाउने र सड़कको नयाँ ट्रयाक निर्माण गर्ने काम तीव्र पारिएको छ। जोमसोमतर्फबाट अन्नपूर्ण गाउँपालिका 2 तातोपानीसम्म सड़क मरमत गरी सवारी साधन संचालन योग्य बनाइएको छ भने बेनीतर्फबाट रघुगंगा गाउँपालिका 3 तिलकेनी चौरसम्म एकतर्फी यातायात सञ्चालन गरिएको छ। आयोजनाका इन्जिनियर बाबु साहेब कुमार बैठाले तातोपानी, रातोपानी, बैसरी र सिरुवारी क्षेत्रमा आयोजना तथा निजी क्षेत्रका डोजर, एक्सावेटर, लोडर र टिपर सहित 20 उपकरण तथा जनशक्ति परिचालन गरेर सड़क निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो। म्याग्दी सदरमुकाम बेनी स्थित न्यूरोड क्षेत्रमा खसेको पहिरोको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणको लागि भूगर्भविदहरूको टोलीले वैज्ञानिक अध्ययन शुरू गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले शनिबारदेखि पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्तरगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाको लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखु र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो। बजार चेतक इलेक्ट्रिक स्कूटरका चालकहरूले शुक्ला गण्डकी चार दोलेगौड़ादेखि वडा नम्बर एकको सेराबेसीसम्म सामूहिक यात्रा गरेका छन्। दोलेगौड़ा स्थित शुभेच्छा अटो वर्कसबाट स्कूटर खरीद गरेका दुई दर्जन बढ़ी सो यात्रामा सहभागी भएका हुन्। उकालो ओह्रालोको यात्रा र इलेक्ट्रिक स्कूटर खरीद गरी संचालन गर्दाको अनुभव एक आपसमा साटासाट गर्ने उद्देश्यले सामूहिक यात्रा कार्यक्रम गरिएको संचालक सरज श्रेष्ठले जानकारी दिनुभयो। डोलेगौड़ाबाट यात्रा शुरू गर्नु अघि बजार चेतक इलेक्ट्रिक स्कूटरका तीनवटा मोडेल 2501, 3503 र 3501 सार्वजनिक गरिएको थियो। यी स्कूटर 0% ब्याजमा खरीद गर्न सकिने उहाँले बताउनुभयो। बजार चेतक इलेक्ट्रिक दुई पाङ्ग्रे सेगमेन्टको एक अग्रणी ब्राण्ड हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ। क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कूटरको रूपमा स्थापित छ। तनहुँमा राजस्व चुहावट तथा चोरी निकासी नियन्त्रणको लागि सम्बन्धित निकायबीच सूचना आदान प्रदान, नियमित समन्वय तथा छड्के निरीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। तनहुँ जिल्ला स्थित राजस्व चुहावट नियन्त्रण समन्वय समितिको हालै बसेको बैठकले राजस्व संकलन तथा चुहावट नियन्त्रणको लागि सम्बन्धित निकायले आपसी सहयोग र समन्वय बढ़ाउँदै छड़के निरीक्षण गर्ने तथा त्यस सम्बन्धी गतिविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकमा चालू आर्थिक वर्षमा जिल्लामा राजस्व संकलन तथा चुहावट नियन्त्रणको लागि सम्बन्धित निकायले तयार गरेको कार्ययोजना, भइरहेको काम कार्यवाही तथा हालसम्मका प्रयासबारे छलफल तथा समीक्षा गरिएको थियो। बैठकले स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र प्राकृतिक स्रोत तथा आमदानीको लागि गर्नुपर्ने ठेक्कापट्टा तथा तयारीको प्रक्रियागत काममा ढिलाइ हुँदा राजस्व गुम्ने र चुहावट र चोरी निकासीको समस्या बढ़न सक्ने निष्कर्ष निकालेको हो। त्यसैले पालिकालाई आवश्यक निर्णय छिटो गरी तत्काल ठेक्कापट्टाको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभयो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311। चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
5: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
3: चाड पर्वको अवसरमा माछापुच्छ्रे ब्याङ्क भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
5: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
3: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
5: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा माछापुच्छ्रे ब्याङ्कको भवन।
5: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
6: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-4800।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-65827 र 98644-35031।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेसन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा, पोखरा।
3: मोबाइल 9802853995, फोन 0615685559।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: मोबाइल 9850605577।
3: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समयर स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौ। समय बिहान 11 बजे।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9850600778।
17: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840678022।
2: शुक्ला गण्डकी FM 97.6।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
0: पुराना गरगहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगङ्गा हेल्प पोस्टोक।
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856124।
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइसबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक।
0: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0965702025, मोबाइल 9856033878, 9841656958।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705620209।
12: साथ हाम्रो टीवीएस साथ छ।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनीटारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 60 र 98 4 60 78 0 22।
13: शुक्ला गण्डकी एफएम 97.6।

0: Shukla Gandaki FM 97.6.
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै कुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
1: 98560 60268।
4: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
10: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
9: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
10: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
9: महोत्सवका मुख्य आकर्षणहरू,
10: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
9: बालुद्यान एवं रमाइलो मेला,
10: दशैं तिहार सस्तो बजार,
9: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
10: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
9: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
10: साथमा लाइभ कन्सर्ट।
9: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
11: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
12: हुन्छ नि, जाऊ जाऊ।
11: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
8: फोन नम्बर 97155065555, 97156506।
12: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
13: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334581 र 9840745780।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
1: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
2: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
1: व्यावहारिक र प्रयोगत्मक सिकाई,
2: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
1: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
1: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
2: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560-71773।
1: डोन्ट मिस दिस अपर्चुनिटी।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 6 बज्यो।
5: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने। यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
6: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
5: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेसमा शास्त्रीय र लोकमान्यता सहित जितिया पर्वको रौनक।
7: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ मिसिएको छ।
6: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
5: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333, 0994-95555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पुष्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुष्टपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
5: बाढ़ी पहिरोका कारण 6 अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरूद्ध बेनी जोमसुम कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुंगादेखि घाँसासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
6: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भविदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा आएको पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुंगाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण म्याग्दीमा 7 ज्यान गएको छ भने 2 अझै बेपत्ता छन्।
5: मकवानपुरको मकवानपुर गढ़ी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुनले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 आएको हावाहुरीले उहाँका तीनवटा टनल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजनपुडा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदूरीको 7,000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
6: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व दाउन्नीमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाण्डुतर्फ गुडिरहेको बस बिहान विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको यस मोडमा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
5: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउबा मार्फत गराउने प्रयास गरिएको छ। तर देउबा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: एनबीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
14: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
15: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
14: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
15: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
14: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी सहर चामे सड़क खुल्यो, बेनी जोनसम कोरोला सड़क मरमतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिस अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। ती मध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरैजसो कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान संचालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडाघोडी, धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफलाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
6: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
5: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
6: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको थियो। बाढ़ीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ।
5: असोज दुई गतेदेखि शुरू भएको 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुटीमा सुरक्षित राख्ने वा चोखु नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
6: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसा र हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता एक वर्षको लागि हो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
17: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
5: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम.
1: डिश होम, खुशीको कनेक्शन.
2: कृषि मन्त्र नार्कसँग.
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ. धानलाई मौसम सफा भएपछि मात्र काटौं. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौ.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
5: नेपाल दर्पणमा अब विदेशको खबर. बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ. स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लण्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ. विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ. यसमा लण्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ. ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्. 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति 1,00,000 7.08 बढ़ेर 12.43 पुगेको छ. यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्. महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ. यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ. बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो. यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ.
4: नेपाल दर्पणमा अब खेल खबर. जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ. निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो. भारतले दिएको यो 212 रनको लक्ष्य पछि आएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो. भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो. पाकिस्तानले रजत पदक जितेको छ. यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको छ. एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो. खबरको सिलसिला यति नै. आज शनिबार, अब रंग दर्पणको पालो.
5: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ.

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास आएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ। यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ़ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

असोज कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मको 16 दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात 16 श्राद्ध पर्छ। पितृपक्षको 16 दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जितिया भनिन्छ।

सप्तमीको दिन अर्थात हिजो व्रतालु महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एक छाक मात्र खाने परम्परा छ। जसको सासू वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात आजको दिन भने पूर्ण निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

ठुलो श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर जितियामा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमुत वाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग व्यवधाबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ।

जितिया पर्व तीजसँगको तुलना पनि सान्दर्भिक छ। तीज पहाड मधेश र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्, तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाड़तिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ, तर मधेशतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन, तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा पनि धेरै ठाउँमा

0: कुनै समयमा मिठो मसिनो खानका लागि दशैं तिहार फागु छठ लगायतका चाडपर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोडिएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष, र जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि पनि फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ, र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुइटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय र लोक मान्यता सहित जितिया पर्वको रौनक।
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो, नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौडा,
6: रिडी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568285।
8: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनीटार। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6, खैरेनीटार।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनीटार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है, ब्रिजेश ज्वेलर्स।
0: Thank you.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
8: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
7: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
8: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
7: महोत्सवका मुख्य आकर्षणहरू,
8: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
7: बालुद्यान एवं रमाइलो मेला,
8: दशैं तिहार सस्तो बजार,
7: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
8: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
7: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
8: साथमा लाइभ कन्सर्ट।
7: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
9: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
10: TVS साथ छ हाम्रो।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीदमा घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 9856935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

राष्ट्रपाली सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौ अभियान संचालन गर्ने। कांग्रेसको 15 महाधिवेशनमा सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने। महाधिवेशनको तयारी पूरा। सुदूरपश्चिम र कर्णाली सहित पश्चिमी भूभागबाट मनसून बाहिरियो। शुक्ला गण्डकी क्षेत्रमा साँझमा पानी पर्यो। भूगर्भ विद्युतहरूको टोलीद्वारा मेघदीको पहिरोको अध्ययन गर्दै 6 दिनदेखि अवरूद्ध बेसी सर चामी सड़क सञ्चालनमा। नवलपुरको 64 मोडमा बस दुर्घटना हुँदा 6 जनाको ज्यान गयो, 10 घाइते। नेपाली कांग्रेस कास्की तीनको सभापतिमा प्रकाश बराल निर्वाचित। यमनका द्वन्द्व प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 घर परिवार भोकै बस्न बाध्य। एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जिते स्वर्ण पदक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौ अभियान असोज 20 गतेदेखि सञ्चालन गर्ने भएको छ। शनिबार आज पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। संगठन विस्तार तथा जनतासंघको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागि रासोपाले जनाएको छ। अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। रासोपाका केन्द्रीय सदस्य प्रकाश चन्द्र परियारका अनुसार केन्द्रीय समिति बैठकले अभियानका लागि जिल्ला प्रतिनिधि तोकेको हो। उहाँका अनुसार असोज 20 गतेदेखि शुरू हुने अभियानका लागि पार्टीका नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएको छ। रासोपाले सांसद र केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएका जिल्लाको विस्तृत तालिका समेत तयार गरेको छ। अभियान मार्फत केन्द्रीय तहका नेता प्रत्यक्ष रूपमा जनतामाझ पुग्ने र पार्टीका गतिविधि तथा संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउने तयारी गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा सोमबार 2:02 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने भएको छ। आज कांग्रेसको महाधिवेशन स्थल खुला मंचमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिनुभएको हो। उम्मेद्वारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उहाँले बताउनुभयो। उहाँले उम्मेद्वारी दर्ता अघि विधान संशोधन गर्ने प्रस्ताव बन्द सत्रमा लैजाने र नयाँ विधान अनुसार उम्मेद्वारी दर्ता हुने जानकारी दिनुभयो। उम्मेद्वारी मनोनयन अघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याइने उहाँको भनाई छ। कांग्रेसले विधान संशोधन गरी केही पदाधिकारी थप गर्ने तयारी गरेको छ। विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्न सक्ने भएकाले उपसभापति महामन्त्री लगायत पदाधिकारीको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्था अनुसार निर्धारण हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो सोमबार 2:02 बजेदेखि 6 बजेसम्म हामीले उम्मेद्वारीको मनोनयन गर्ने समय तालिका मिलाएका छौं। उम्मेद्वारीको नामाङ्कन गर्नु अघि हामीले विधान संशोधन गरिसक्छौं। विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने, कहाँ कहाँ के सुधार गर्ने सर्वाधिकार हलले राख्छ। चालिसेका अनुसार महाधिवेशनमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। उहाँले यो संख्या कांग्रेसको इतिहासमै सबभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दावी गर्नुभयो। मतदान राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी 3 ठाउँमा हुनेछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताउनु भएको छ। आज काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्म भएका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउने नसकिने बताउनुभयो। गणतन्त्र स्थापनापछि भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनतासम्म प्रस्तुत गर्नुपर्ने बताउनुभयो। गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन। सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं, प्रचण्डले भन्नुभयो। उहाँले आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्यांकन गर्न आग्रह गर्नुभयो।

0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासी बर्दगार सुस्ता पूर्वको दाउनीमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासी बर्दघाट सुस्तापूर्वक अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश 301006-1553 नम्बरको बस भिनी त्रिवेणी गाउँपालिका 2 बाहुन स्थित एस मोडमा आज बिहान पल्टिएको थियो। दुर्घटनामा 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी न्याय उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पण्डितको अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका 2 36 वर्षीय सुरेश विसी, कोलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, कोलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया, जागरकोटको भेरी गंगा नगरपालिका 3 50 वर्षीय निर्जन गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते 12 जना मध्ये मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। मध्यबिन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्ति अनुसार 4 जना घाइतेलाई भने अस्पतालमा भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ। पोर्चुगलमा नेपालीको संख्या 56,000 नागेको छ। पोर्चुगलमा नेपालीको संख्या उच्च भएपछि नेपाली समुदायलाई लक्षित गर्दै गैर आवासीय नेपाली संघ एनआरएनई राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालय अक्टोबर 4 राजधानी लिम्बोनमा संचालनमा आउने भएको छ। पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान आईएनईको तथ्याङ्क अनुसार सन् 2025 पोर्चुगलमा नेपाली नागरिकको संख्या 56,866 पुगेको छ। यो पोर्चुगलमा रहेका आप्रवासी मध्ये 5 ठूलो संख्या हो। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्नेछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो। यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिलो गरी जून 19 मनसून भित्रै पनि एल निनो प्रभावका बावजुद देशभर औसतकै आसपासमा पानी परेको जनाइएको छ। भर्खरै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर ठूलो वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। साँझपख शुक्ला गण्डकी क्षेत्रमा पनि पानी परेको छ। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्की क्षेत्रमा 3 सभापतिमा प्रकाश बराल निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशसभाका सांसद समेत रहनुभएका बरालले 560 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी विष्णुबहादुर छेत्रीले 406 मत प्राप्त गर्नुभयो। त्यस्तै क्षेत्रीय सचिव पद्म शीतल अधिकारी निर्वाचित हुनुभयो। अधिकारीले 502 मत प्राप्त गर्दा प्रतिस्पर्धी महेश कुमार तिमिसिंहले 409 मत प्राप्त गर्नुभयो। भूगर्भविदहरूको टोलीले आजदेखि मेगदीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्र विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खोरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सूरत केसीले जानकारी दिनुभयो। नगरपालिकाको सिफारिश र जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार बेनीमा पुग्नुभएका भूगर्भविद र प्राविधिकहरूको टोलीले आजदेखि नै अध्ययन शुरू गरेको छ। उहाँले भन्नुभयो, बेनी बजार स्थित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ। टोलीले दिने सिफारिशका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनोटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढ़ाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्पक बाबु सिलवाले बताउनुभयो। विभिन्न विधि र उपकरणको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छन् उहाँले भन्नुभयो। काठमाडौँबाट आएका चार स्थानीय तहका प्राविधिक र भूगर्भ विज्ञानका अध्ययन गरेका स्थानीय जनशक्तिको तीनवटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौं। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। गत हप्ताको वर्षापछिको पहिरो र बाढ़ी कारण म्याग्दीमा सातजनाको मृत्यु, दुईजना बेपत्ता, 200 भन्दा बढ़ी घरखोतमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन्। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
15: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
15: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
15: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849601120 र 9816561187।
14: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
16: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
14: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
16: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
14: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
16: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
14: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
16: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
14: मोबाइल 9802853995, फोन 0161586559।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 9856043952 र 9806656586।
18: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
19: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
18: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
19: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
18: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
19: हुन्छ नि, जाऊ जाऊ।
17: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा।
19: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
14: फोन नम्बर 9715065555, 9715056666।
17: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
14: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
20: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौंडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 9856035921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यस यमहा।
14: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
19: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
14: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
19: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
14: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
19: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुछ्रे बैंकको भवन।
19: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
14: बाँकी समाचार। नेपाली काँग्रेसका असन्तुष्ट समूहका नेता तथा पूर्व सहमहामन्त्री प्रकाश महतले पार्टी नेतृत्वको कार्यशैली र वैचारिक दिशामाथि गम्भीर प्रश्न उठाउनु भएको छ। आज काठमाडौँमा आयोजित अन्तर्क्रियामा महतले काँग्रेसलाई काँग्रेस 2.0 बनाउने नाममा पार्टीको स्थापित पद्धति र मौलिक विचारलाई लत्याउँदै राष्ट्रपाको शैलीमा लैजान खोजिएको आरोप लगाउनुभयो। नेता महतले पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्व प्रकाश शर्माप्रति लक्षित गर्दै काँग्रेसले आफ्नो वैचारिक पहिचान गुमाउँदै गएको बताउनुभयो। उहाँले डेमोक्रेटिक सोसियोलोजिम प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक समाजवादको वकालत गर्नु राष्ट्रपाको नीतिलाई पछ्याउनु भएको टिप्पणी गर्नुभयो। अन्य पार्टीको विशेष गरी राष्ट्रपाक जस्तो मोडेल अप्नाउने हो भने काँग्रेसले मौलिकता नै हराउँछ। उहाँले भन्नुभयो पार्टी सञ्चालनको मोडेल पनि छोडिँदैछ र वैचारिक आधार पनि कमजोर बनाइँदैछ। उहाँले भन्नुभयो काँग्रेसको परम्परागत सामूहिक छलफल र वैचारिक बहसको संस्कृति अहिले हराएको महतको जिकिर छ। बागलुङमा साल ट्रेडिङ कर्पोरेशन बागलुङले दशैं तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको 10 दिनमा झण्डै 23 लाख रूपियाँको दैनिक उपभोग्य वस्तु बिक्री गरेको छ। गत असोज 5 गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट 10 दिनभित्रै 18,104 किलो चिनी, 13,642 किलो नून, 482 लिटर तेल, 723 प्याकेट आटा लगायत सामान बिक्री भएको हो। यो अवधिमा 4,300 जनाले सेवा पाइसकेको कर्पोरेशनका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो। तनहुँको भीमहाट नगरपालिका 6 स्थित श्री अविनाश जनकल्याण आमा समूहले रसोमा आएको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,055 रूपियाँ सहयोग गरेको छ। समूहले विपदको समयमा पीड़ितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको समूहकी अध्यक्ष टुकामाया थापाले बताउनुभयो। अध्यक्ष थापाका अनुसार समूहले विभिन्न समयमा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर जम्मा गरेको रकम मध्येबाट बाढ़ी पहिरो पीड़ितको लागि सहयोग गरिएको हो। उहाँले भन्नुभयो हामीले नाचगान गरेर जम्मा गरेको रकम औषधि उपचार नपाएर तड्पिरहेका र घर परिवारबाट बिछोडिएका परिवारको आँसु पुछ्न सकियोस् भन्ने भावनाले सहयोग गरेका हौं। विपदको समयमा पीड़ितको दुःखमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो। विपदको बेला पीड़ितको साथमा विदै मानवीय सहयोगमा हातेमालो गर्ने उद्देश्यले समूहले सहयोग गरेको जनाएको छ। बजाज चेतक इलेक्ट्रिक स्कूटरका चालकहरूले शुक्लागण्डी 4 दुलेगुडादेखि वार्ड नम्बर 1 को सेराबेसीसम्म सामूहिक यात्रा गरेका छन्। दुलेगुडा स्थित शुभेच्छा टोक्सबाट स्कूटर खरिद गरेका 2 दर्जन बढ़ी सो यात्रामा सहभागी भएका हुन्। उकालो ओह्रालोको यात्रा र इलेक्ट्रिक स्कूटर खरिद गरी सञ्चालन गर्दाको अनुभव एक आपसमा साटासार गर्ने उद्देश्यले सामूहिक यात्राको कार्यक्रम गरिएको सञ्चालक शरद श्रेष्ठले जानकारी दिनुभयो। दुलेगुडाबाट यात्रा शुरू गर्न अघि बजाज चेतक इलेक्ट्रिक स्कूटरका 3 मोडल 2501, 3503 र 3501 सार्वजनिक गरिएको थियो। यी स्कूटर 0% ब्याजमा खरिद गर्न सकिने उहाँले बताउनुभयो। बजाज चेतक इलेक्ट्रिक दुई पाङ्ग्रेस सेगमेन्टको एक अग्रणी ब्राण्ड हो जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन
1: शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ। क्लासिक डिजाइन र आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कूटरको रूपमा स्थापित छ। यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुती समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनुका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँच योग्य क्षेत्रहरूबाट झण्डै 74% घर परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो। डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन्। जापानमा चलेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिङमा रहेको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको छ। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाउनुभयो। भारतका अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले 2-2 विकेट लिनुभयो। यसरी टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाउनुभयो। पाकिस्तानका अहमद दानियल र अराफत मिनहासले 2-2 विकेट लिनुभयो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ। श्रीलंकाले बंगलादेशलाई 63 रनले हरायो। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँग खेल वर्षा कारण हुन नसकेपछि बाहिरिएको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौं अभियान सञ्चालन गर्ने। कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा। सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने। सुदूरपश्चिम र कर्णाली सहित पश्चिमी भूभागबाट मनसून बाहिरियो। शुक्ला गण्डकी क्षेत्रमा साँझमा पानी परे। भूगर्भ विद्हरूको टोलीद्वारा म्याग्दीको पहिरोको अध्ययन गर्दै 6 दिनदेखि अवरूद्ध बेसी छ चामे सड़क सञ्चालनमा। नवलपुरको 64 मोडलमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, 10 घाइते। नेपाली कांग्रेस कास्की तीनको सभापतिमा प्रकाश बराल निर्वाचित। यमनका द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये 3 घर परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण पदक। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर 7 दिनभयो। तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आएका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला।
2: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKL AGANDAKI@gmail.com।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
23: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
24: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
23: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
24: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
23: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
24: फोन गर्नुहोस् 0665905511।
23: उइब
4: गर्छ। ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
25: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
26: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658902969 र 98561690
0: हिरो सीजी मोटर्स
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0658414411 मोबाइल 98562938 र 98028922938
6: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
7: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
6: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562862452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
8: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
7: मोबाइल 98560557
9: हजुर दान गरौ
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
11: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: के सधैँ एक्लै एक्लै आइराखेको, कहिले काहीँ त बुढीलाई पनि ल्याउँदा हुन्छ नि, हाम्रो टिकट त बिक्री हुन्थ्यो।
1: बुढी त अब तिमी बन्दै त हो नि, आफ्नो बुढी ल्याउनु त हुन पनि पर्यो नि।
2: तिमी मुखमा जे आए त्यही नबोल त।

0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-80-29। दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425।
9: बडा सुबा डिजिटल, इन्जोय विथ अस।

टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97005620209।

0: TBS साथ छ हाम्रो
1: बडादशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गते देखि 22 गते सम्म
1: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तुरी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो

0: मेला
1: दसैँ तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
6: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
6: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
6: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
6: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
6: मोबाइल 9800283595, फोन 0168586559।
8: बडा दशमी विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4, दुलेगौडा, कस्तरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब, दुलेगौडा, तनहु।
10: आयो होइन आमा चाहिँ कहाँबाट चलेको
11: कुटी हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
10: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
11: गतिलो ठाउँ चाहिँ कहाँ छ
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
13: चेस्का बाजे चाहन्छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
15: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाइल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
17: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
18: दस लाख जित्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
19: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658 90 200 र 98 561 9 900
0: हिरो सिजी मोटर्स
2: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी
2: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
3: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यहीँ जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार फोन नम्बर 0658 70 290 मोबाइल नम्बर 9840 81 457 र 9816 26 032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98 5 30 33 8 78, 98 4 61 56 58।
4: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने
5: कान्छी पनि। स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 1 71 16 0 69, 98 0 67 25 229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 1 41 33 222, 98 0 87 69 70 142।
6: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौंडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौंडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
7: पुराना गर गहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 09।
9: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 98 4 60 61 268,
9: 98 5 60 62 68।
6: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण

0: राख्नुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चौक कनहुँ। प्रोप्राइटर केशव बहादुर तिमसेना। मोबाइल 9811411178, 9850700778।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, ट्विटर @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
5: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
6: TVS साथ छ हाम्रो।
7: शुक्ला गण्डकी FM 97.6।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला रातिको ठिक 9 बज्यो.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
6: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
7: TVS साथ छ हाम्रो।
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
10: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
11: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
13: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565707076, मोबाइल 98562066076।
16: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्म हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: पर सीधे 10 लाख सम्म स्योर शर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो,
0: शर्टहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दोले गौडा, सम्पर्क 0635902969 र 98560161900।
0: हिरो सिजी मोटर्स।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 98560231128 र 98462174726।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
5: मोबाइल 98028553995, फोन 0161586559। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4 दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओ दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
5: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
7: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
8: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
6: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
8: हाम्रा विशेषताहरू:
6: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
8: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
6: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
8: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
6: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतिसम्म।
8: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
6: सम्पर्क 98560-44343, 98041-43688, 98041-43688, 98560-71773।
8: डोन्ट मिस दिस अपर्च्युनिटी।
9: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143545।
12: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
13: कुटिहाँस्नु पनि यस्तो पङ्खा चलिरहेको देखिनु पनि
12: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
14: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
15: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
17: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगौंडा समय बिहान 11 बजे चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
18: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
17: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन
18: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ दुई दुई जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
17: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा
18: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ
17: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा माछापुच्छ्रे बैंकको भवन
18: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 9856065870
17: यमहाले ल्यायो दशैं तिहार अफर सहज सजिलो अफर आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस् साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग
19: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौंडा बजार तनहुँ सम्पर्क 0564142121 मोबाइल 9856335921 प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
20: यस यमाहा

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 96.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: पूर्वी नगरपालिकाको विनय त्रिवेणी गाउँपालिका 2 स्थित 64 मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब 4 बजे नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत यस मोडमा दुर्घटनामा परेको हो। प्रदेश 301006K1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट तल नालामा पल्टिएको प्रहरी जनाएको छ। बसमा 18 जना सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनामा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था मध्यम छ, केहीको अवस्था सामान्य रहेको छ। 1 जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भने 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँ गएको बस बिहान विनय त्रिवेणी गाउँपालिका 2 टाउन्नेमा रहेको यस मोडमा पल्टिएको थियो। दुर्घटनामा परेका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विक, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनौजिया, जाजरकोटको भरिगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाको नरेन्द्र गिरीको ज्यान गएको हो। दुर्घटना भएर घाइते भएका 12 जनालाई मध्यबिन्दु प्रादेशिक अस्पतालमा डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थपोचारका लागि चितवनको भरतपुर रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन अन्तर्गत काफी क्षेत्र नम्बर 3 सभापतिमा प्रकाश बराल विजयी भएका छन्। गण्डकी प्रदेश सभाका सांसद समेत रहेका बरालले 560 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका। उनका प्रतिस्पर्धी विष्णुबहादुर छेत्रीले 406 मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्रीय सचिव पदम शीतल अधिकारी निर्वाचित भएका छन्। अधिकारीले 502 मत प्राप्त गर्दै उहाँका प्रतिस्पर्धी महेश कुमार तिमसिन्हाले 409 मत प्राप्त गरेका थिए। भूगर्भविदहरूको टोलीले आजदेखि मेग्दीका पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन तथा थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका समन्वयमा नेपाल भूगर्भविद समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनिन बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया, पाखु र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। नगरपालिकाको सिफारिश र जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार बेनीमा पुगेका भूगर्भविद र आपदा प्रबन्धकहरूको टोलीले आजदेखि नै अध्ययन शुरू गरेको छ। उहाँले भन्नुभयो, बेनी बजार सहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रहरूको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ। टोलीले दिने सिफारिशको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन र दीर्घकालीन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनावटको अवस्था आकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना परीक्षण गरी वैज्ञानिक अध्ययनका अघि बढ़ाइने भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्बक बाबु सिलवाले बताउनुभयो। विभिन्न विधि र उपकरणको प्रयोग साथै स्थलगत निरीक्षण गरेर रोग भएका क्षेत्रहरूको अध्ययन गर्न थालेका छौं। उहाँले भन्नुभयो, काठमाडौँबाट आएका 4 स्थानीय तहका प्राविधिक र भूगर्भ विज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको 3 समूह बनाएर पहिरोको अध्ययन थालेका छौं। भूगर्भविदको टोलीले स्थानीय अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। गत हप्ताको वर्षा पछिको पहिरो र बाढीका कारण मेग्दीमा 7 जनाको मृत्यु भई 2 जना बेपत्ता भएका छन् भने 200 भन्दा बढी घर घोटमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दाहरू विस्थापित भएका छन्। भारी पहिरोका कारण छ दिनदेखि अवरूद्ध लमजुङको विशेष शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खत्रो र चामे गाउँपालिका 5 कोतमा बसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटोहरू हटाइएपछि सड़क सञ्चालनमा आएको डुम्रे विशेष शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। गएको हप्ताको पहिरो वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसोङको रोला नाकाको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव चुनौती मुख्य चुनौती बनेको छ। 16 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुङ्गाबाट घाँसासम्म झण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा बढ़ी ठाउँमा सड़क अवरूद्ध भएको थियो भने मुस्ताङका म्याग्दी एकको अन्नपूर्ण गाउँपालिकाको भुरूङ्ग तदोपानी र पर्वतको मालडुङ्गाबाट म्याग्दीको रहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाडी सञ्चालनमा आएको छ। गाउँपालिका 3 तिल्केनी चौरमा रहेको रघुघाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विच यार्ड परिसरमा रहेको क्यान टी टावर हटाउन भएको ढिलाई र इन्धन सकिएपछि मर्मदा चुनौती सिर्जना भएको बेनी जुमसोङ कोरोना सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क पुल सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको पुननिर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ। 9 गतेदेखि 11 गतेसम्मको अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा गण्डकी प्रदेशका 30 भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ मुस्ताङ मनाङ म्याग्दी बागलुङ पर्वत लगायतका जिल्लामा सड़क पुल सवारी सरकारी विद्यालय र कार्यालयहरू र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री सोरेङ वाग्ले र भौतिक पूर्वाधार मन्त्री विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी विपदको उद्धार राहत र पुनस्थापन र पुननिर्माणका लागि संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। तनहुँ नगरपालिका 6 स्थित अविनाश जनकल्याण आमा समूहले रसवामा आएको बाढ़ी पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दबीको उद्धार कोषमा 25,555 रूपियाँ सहयोग गरेको छ। समूहले विपदको समयमा पीड़ितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको समूहकीय अध्यक्ष टुकामाया थापाले बताउनुभयो। अध्यक्ष थापाका अनुसार समूहले विभिन्न समयमा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर जम्मा गरेको रकम मध्येबाट बाढ़ी पहिरो पीड़ितका लागि सहयोग गरिएको हो। उहाँले भन्नुभयो बजाज चेतक इलेक्ट्रोनिक स्कूटरका चालकहरूले शुक्लागण्डकी 4 दुलेगढ़ादेखि शुक्लागण्डकी 1 सेरा बेसीसम्म सामूहिक यात्रा गरेका छन्। दुलेगढ़ा स्थित शुभेच्छा अटो वर्क्सबाट स्कूटर खरिद गरेका 2 दर्जन बढ़ी सो यात्रामा सहभागी भएका हुन्। कालो ओह्रालोको यात्रा र इलेक्ट्रोनिक स्कूटर खरिद गर्दा सञ्चालन गर्दाको अनुभव एक आपसमा साटासाट गर्ने उद्देश्यले सामूहिक यात्रा कार्यक्रम गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो। दुलेगढ़ाबाट यात्रा शुरू गर्नु अघि बजाज चेतक इलेक्ट्रोनिक्स स्कूटरका 3 मोडेल 2501 3503 र 3501 सार्वजनिक गरिएको थियो। स्कूटर 0% ब्याज दरमा खरिद गर्न सकिने श्रेष्ठले बताउनुभयो। बजाज चेतक इलेक्ट्रोनिक्स र 2 बाङ्ग्रे सिगमेन्टको एक अग्रणी ब्रान्ड हो जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ। क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट र सम्मिश्रण रहेको चेतक नेपाली बजाजमा सर्वाधिक भरपर्द इलेक्ट्रोनिक स्कूटर स्थापित भएको छ। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। 3 जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाडुकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानी माई बोतल पानीले राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUK LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: विस्तृत जानकारीको लागि फोन नम्बर 98562 50834।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
1: रिडी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
9: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना दुर्घटना
18: कला संस्कृति
17: स्थानीय राष्ट्रीय
19: अन्तर्राष्ट्रिय खेलकुद
20: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
21: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असोज महिनाको 18 गते आइतबार आश्विन कृष्ण पक्षको अष्टमी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्म 1146 आज जितिया पर्व नवमी श्राद्ध विश्व प्राण दिवस सूर्यदेव बिहान 5:58 हुनेछ भने सूर्यास्त साँझ 5:48 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट राष्ट्रपतिले सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौ अभियान सञ्चालन गर्ने कांग्रेसको 15 अधिवेशनमा सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने। सुदूरपश्चिम र कर्णाली सहित पश्चिमी भूभागबाट मनसून बाहिरियो। शुक्ला गण्डकी क्षेत्रमा साँझमा पानी पर्यो। भूगर्भविदहरूको टोलीद्वारा म्याग्दी पहिरोको अध्ययन गर्दै 6 दिनदेखि अवरूद्ध बेसी शहर जाने सड़क सञ्चालनमा। नवलपुरको 64 मोडमा बस दुर्घटना, 6 जनाको मृत्यु, 10 जना घाइते। नेपाली कांग्रेसका सेटिनको सभापतिमा प्रकाश बराल निर्वाचित। यमनका द्वन्द प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 घर परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटमा पाकिस्तान हराउँदै भारतले जित्यो स्वर्ण पदक। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले सांसद तथा केन्द्रीय सदस्य केन्द्रित हामी आउँदैछौ अभियान आसोज 10 गतेदेखि सञ्चालन गर्ने भएको छ। शनिबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकको अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान देशव्यापी रूपमा सञ्चालन गर्न लागेको राष्ट्रपतिले जनाएको छ। अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। राष्ट्रपतिका केन्द्रीय सदस्य प्रकाश चन्द्र परियारका अनुसार केन्द्रीय समिति बैठकले अभियानका लागि जिल्ला प्रतिनिधि तोकेको थियो। उहाँका अनुसार असोज 20 गतेदेखि शुरू हुने अभियानका लागि पार्टीका नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएको छ। राष्ट्रपतिले सांसद र केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएका जिल्लाको विस्तृत तालिका समेत तयार गरेको छ। अभियान मार्फत केन्द्रीय तहका नेता प्रत्यक्ष रूपमा जनतामा पुग्ने र पार्टीका गतिविधिहरू तथा संगठन विस्तारलाई स्थानीय तहसम्म पुर्याउने तयारी गरिएको छ। नेपाली कांग्रेसको 15 अधिवेशनमा सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने भएको छ। शनिबार कांग्रेसको महाधिवेशन स्थल खुल्ला मंचमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता देवराज सालिसले उक्त जानकारी गराउनु भएको हो। उम्मेद्वारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उहाँले बताउनुभयो। उहाँले उम्मेद्वारी दर्ता अघि विधान संशोधन गर्ने प्रस्ताव उपबन्ध सत्रमा लैजाने र नयाँ विधान अनुसार उम्मेद्वारी दर्ता हुने जानकारी दिनुभयो। उम्मेद्वारी मनोनयन अघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याउने उहाँको भनाइ छ। कांग्रेसले विधान संशोधन गरी केही पदाधिकारी थप गर्ने तयारी गरेको छ। विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्न सक्ने भएकाले उपसभापति महामन्त्री लगायतका पदाधिकारीहरूको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्था अनुसार निर्धारण हुने उहाँको भनाइ छ। उहाँले भने सोमबार 2 बजेदेखि 6 बजेसम्म हामीले उम्मेद्वारहरूको मनोनयन गर्ने समय तालिका मिलाएका छौ। उम्मेद्वारीहरूको नामाङ्कन गर्नु अघि हामीले विधान संशोधन गरिसक्छौ। विधानले केही पक्षहरू परिवर्तन गर्ने र केही थप केही घटाउने कहाँ कहाँ के सुधार गर्ने सर्वाधिकार हलले राख्छ। चालिसैका अनुसार महाधिवेशनमा 7,500 भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्। उहाँले यो संख्या कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दावी गर्नुभयो। मतदान राष्ट्रिय सभा गृह नेपाल प्रज्ञा प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी 3 ठाउँमा हुनेछ। नेपाली कांग्रेसका असन्तुष्ट समूहका नेता तथा पूर्व सहमहामन्त्री प्रकाश शरण महतले पार्टी नेतृत्वको कार्यशैली र वैचारिक दिशामाथि गम्भीर प्रश्न उठाएका छन्। शनिबार काठमाडौँमा आयोजित पत्र अन्तर्क्रियामा महतले कांग्रेसलाई कांग्रेस दुई पॉइन्ट ओ बनाउने नाममा पार्टीको स्थापित पद्धति र मौलिक विचारलाई लट्याउँदै रासपाको शैलीमा लैजान खोजेको आरोप लगाउनुभयो। नेता महतले पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै कांग्रेसले आफ्नो वैचारिक पहिचान गुमाउँदै गएको बताउनुभयो। उहाँले डेमोक्रेटिक र सोसियलिजम प्रजातान्त्रिक समाजवाद छोडेर सामाजिक समाजवादको वकालत गर्नु रासपाको नीतिलाई पछ्याउनु भएको टिप्पणी गर्नुभयो। अन्य पार्टीको विशेष गरी रासपाको जस्तो मोडेल अपनाउने हो भने कांग्रेसको मौलिकता नै हराउँछ। उहाँले भन्नुभयो, पार्टी सञ्चालनको मोडेल पनि छोडिँदैछ र वैचारिक आधार पनि कमजोर बनाउँदैछ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाषा इतिहास र तथ्यसँग मेल नखाने बताउनु भएको छ। शनिबार काप्री जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनैतिक परिवर्तनदेखि विकास र परिवर्तनसम्म भएका उपलब्धिहरूलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउन नसकिने बताउनु भएको हो। गणतन्त्र स्थापनापछि भएका उपलब्धिहरूको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनता सामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो। गणतन्त्र आएपछि केही भएन भन्ने कुरो इतिहास र तथ्यसँग मेल खाँदैन। सम्मति प्रजातन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्न सामाजिक प्रक्रियामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं, प्रचण्डले भन्नुभयो। उहाँले भन्नुभयो, आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गर्नुभयो। पोर्चुगलमा नेपालीको संख्या 56,000 नागेको छ। पोर्चुगलमा नेपालीको संख्या उच्च भएपछि नेपाली समुदायलाई लक्षित गर्दै गएर अवश्य नेपाली संज्ञा नारायण राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यालय अक्टोबर 4 राजधानी लिस्बनमा संचालनमा आउने भएको छ। पोर्चुगलको राष्ट्रिय तथ्याङ्क स्थान आईएनईको तथ्याङ्क अनुसार सन् 2025 पोर्चुगलमा नेपाली नागरिकको संख्या 56,866 पुगेको छ। यो पोर्चुगलमा रहेका आप्रवासी मध्ये 5 ठूलो संख्या हो। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2/64 मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 मृत्यु भएको छ। शनिबार बिहान करिब 4 नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत यस मोडमा दुर्घटनामा परेको हो। प्रदेश 301/006/1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट तल नालीमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा 18 सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनामा 6 मृत्यु भएको छ भने 10 घाइते भएका छन्। घाइते मध्ये केही मध्यम छ भने केहीको अवस्था सामान्य रहेको छ। एकजना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका तथा साथै लुम्बिनी र गण्डकी प्रदेशका यो क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशैभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ। जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यत अक्टोबर 2 मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष पनि अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 यताकै ढिलो गरी मनसून 19 जुन 19 मनसून भित्रिए पनि एल निनो प्रभावका बावजुद देशभर औसतकै आधारमा पानी परेको छ। भर्खरै मात्र बंगालको खाड़ीको विकसित प्रणालीले देशभर ठूलो वर्षा गराएको थियो भने अब मौसम खुल्न थालेको छ। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 3 को सभापतिमा प्रकाश बराल विजय भएका छन्। गण्डकी प्रदेशका सभाका सांसद समेत रहेका बरालले 560 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उहाँका प्रतिस्पर्धी विष्णुबहादुर छेत्रीले 406 मत प्राप्त गर्नुभयो। त्यस्तै क्षेत्रीय सचिवमा पदमा शीतल अधिकारी निर्वाचित हुनुभएको छ। अधिकारीले 502 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी महेश कुमार तिमल सिन्हाले 409 मत प्राप्त गर्नुभयो। भूगर्भविदहरूको टोलीले हिजोदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रहरूको स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भूगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। नेपालले बेनी बजारको सुरक्षाका लागि टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती भनेका खरेनी खोल्सा खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। नगरपालिकाको सिफारिश र जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार बेनीमा पुगेका भूगर्भविद र प्राविधिकहरूको टोलीले हिजोदेखि नै अध्ययन शुरू गरेको छ। उहाँले भन्नुभयो, बेनी सहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गर्ने योजना रहेको छ। टोलीले दिने सिफारिशका आधारमा पहिरो प्रभावित क्षेत्रमा आपतकालीन र दीर्घकालीन रोकथामका कामहरू गरिने नगर प्रमुख केसीले बताउनुभयो। पहिरोको अवस्था र माटोको बनावटको अवस्था संकलन गर्न ड्रोनबाट तस्विर लिनुका साथै पहिरो खसेका स्थानबाट ढुंगा तथा माटोको नमूना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढ़ाइने भूगर्भविद तथा भूगर्भविद एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक चम्बक बाबु श्रीवालले बताउनुभयो, विभिन्न विधि र उपकरणहरूको प्रयोगका साथै स्थलगत निरीक्षण गरेर पहिरो गएका क्षेत्रहरूको अध्ययन थालेका छौं। उहाँले भन्नुभयो, काठमाडौँबाट आएका 4 स्थानीय तहका प्राविधिक र भूगर्भ विज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिको 3 समूह बनाएर पहिरो अध्ययन गर्न थालेका छौं। भूगर्भविदको टोलीले स्थलगत अध्ययन तथा संकलित नमूनाको विश्लेषण गरी सरकारलाई प्रति प्राविधिक प्रतिवेदन बुझाउनेछन्। गत हप्ताको वर्षापछिको पहिरो र बाढ़ीका कारण म्याग्दीमा 7 मृत्यु, 2 बेपत्ता, 200 भन्दा बढ़ी घरगोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दाहरू विस्थापित भएका छन्। बाढ़ी पहिरोका कारण 6 अवरूद्ध लमजुङको विशेष चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे विशेष चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीहरू ढुवानी तथा आगमन सहज भएको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चिन्डबाट जोड्ने बेनी जुमसुङ कोरोला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोजा गतिदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुङ्गाबाट घासासम्म झण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको हुरूङ्गे तातोपानी र पर्वतको मालडुङ्गाबाट म्याग्दीको रहुघाट खण्डमा मरमतपछि एकतर्फी सड़क सञ्चालन भएको छ। रघु गंगा गाउँपालिका 3 तिल्केनी चौरबाट रहेको रघुघाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विच यार्ड परिसरमा रहेको ज्ञान टी टावर हटाउन भएको ढिलाइ र इन्धन सकिएपछि मरम्मतमा चुनौती सिर्जना भएको बेनी जुमसुङ कोरोला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। तिल्केनी चौर पोखरी बगर खण्डमा पहिरो पछ्याउने पहाड काट्ने र फिलिङ गर्न डोजर लोडर ब्याक हो लोडर टिप्पर चलाउन डिजलको अभाव भएको छ। उहाँले भन्नुभयो, तिल्किने चौरमा टावर हटाउन भएको ढिलाइले 2 दिनदेखि सड़क बनाउने काम प्रभावित बनेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क पुल संरचना सरकारी संरचना र अन्य भौतिक पूर्वाधारहरूको पुननिर्माणका लागि संघ सरकारसँग आवश्यक स्रोत व्यवस्थापन गर्न आग्रह गरेका छन्। असोज 9 गतेदेखि 11 गतेसम्मको परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा गण्डकी प्रदेशमा 30 भन्दा बढ़ीको मृत्यु भएको थियो। मनाङ म्याग्दी बागलुङ पर्वत लगायतका जिल्लामा सड़क पुल विद्यालय सरकारी विद्यालय सरकारी कार्यालय र निजी घरमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री सोरी मुवाङले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी विपदपछिको उद्धार राहत पुनर्स्थापन र पुननिर्माणका लागि संघ सरकारको ध्यानकर्षण गराउनु भएको हो। ढुङ्गा नगरपालिका सहित अविनाश जनकल्याण लामा समूह लिएर सभामा आएको बाढी पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धारको सह 25,055 रूपियाँ सहयोग गरेको छ। समूहले विपदको समयमा पीड़ितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जमा गरेको समूहकी अध्यक्ष टुका माया थापाले बताउनुभयो। अध्यक्ष थापाका अनुसार समूहले विभिन्न विषय विभिन्न समयमा नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेर जम्मा गरेको रकम मध्येबाट बाढी पहिरो पीड़ितका लागि सहयोग गरिएको हो। उहाँले भन्नुभयो, हामीले नाचगान गरेर जम्मा गरेको रकम औषधि उपचार नपाएर तडपिरहेका घर परिवारबाट बिछोड़िएका परिवारको आँसु पुस्न सकियोस् भन्ने भावनाले सहयोग गरेका हौं। स्टार ट्रेडिङ कर्पोरेशन बागलुङले दशैं तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको 10 दिनमै झण्डै 23 लाख रूपियाँको दैनिक भोग्य वस्तु बिक्री गरेको छ। गत असोज 5 गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट 10 दिनमै 18,104 किलो चिनी, 13,642 किलो नुन, 482 लिटर तेल, 753 प्याकेट आटा लगायतका सामानहरू बिक्री भएको हो। यो अवधिमा 4,300 जनाले सेवा पाइसकेको कर्पोरेशनका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो। हरेक दिन 500 हाराहारीले सामान किनेर लगेको तथ्याङ्क छ। बजारभन्दा सस्तो मूल्यमा सामान बिक्री गरिएकोले उपभोक्ताले सहज सेवा पाएका छन्। बजाज चेतक इलेक्ट्रोनिक स्कूटरका चालकहरूले शुक्ला गण्डकी जा दुलेगौड़ादेखि एउटा नम्बर एकको सेवाविशेषमा समय यात्रा गरेका छन्। दुलेगौड़ा स्थित सुवेक छट वर्कसपबाट स्कूटर खरिद गरेका 2 दर्जन भन्दा बढ़ीले सो यात्रामा सहभागी भएका हुन्। कालो ओह्रालोको यात्रा र इलेक्ट्रोनिक स्कूटर खरिद गरी सञ्चालन गर्दाको अनुभव एक आपसमा साटासाट गर्ने उद्देश्यले सामूहिक यात्रा कार्यक्रम गरिएको संचालक सह श्रेष्ठले जानकारी दिनुभयो। दुलेगौड़ाबाट यात्रा शुरू गर्न अघि बजाज चेतक इलेक्ट्रोनिक स्कूटरका 3 वटा मोडल 2501, 3501 सार्वजनिक गरिएको थियो। यी स्कूटर 0% ब्याज दरमा खरिद गर्न सकिने उहाँले बताउनुभयो। बजाज चेतक इलेक्ट्रोनिक्स दुई पाङ्रे सेगमेन्टको एक अग्रणी ब्राण्ड हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउन शैली र स्मार्ट कनेक्टिभिटीसँग योजना गरेको छ। क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रोनिक्स स्कूटरका रूपमा स्थापित छ। यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलिई
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
13: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
14: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
18: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
16: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
18: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
18: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561187।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
21: हजुर दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: मारी दानी हो,
21: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थ नहु।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्नेछ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 बढ़ी धेरै प्रतिनिधिहरूले सहभागी लिँदैछन्। आज दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 2 हलहरूको व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रविधि